0: बेसी लागेर राख्यो तपाईँले राम्रो काम गर्नुहुन्छ भनेर यस्तो किसिमको रेस्पोन्स पनि आउँछ र हामीले त्यसलाई चाहिँ अझ स्पिडअप पनि गर्दैछ। कतिले साना साना कुरा पनि शङ्का लाग्यो भने चाहिँ फोन गर्ने उनीहरूले नबुझेर पनि उत्तरदाताहरूले फरक ढङ्गले दिएको हुन्छ र त्यो किसिमले हामीले चाहिँ कामलाई चाहिँ अगाडि बढाएको छ।
1: यसपटकको आर्थिक गणनाबाट नेपालभर 13,067 प्रतिष्ठान रहेको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिएको छ। विक्रम सम्बत 2075 पहिलो आर्थिक गणनामा 9,023,000 प्रतिष्ठान भेटिएका थिए। कोडिङ र डाटा एन्ट्री 3 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यालयले करिब 6 महिनाभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्दै आगामी फागुनको अन्तिमसम्म राष्ट्रिय आर्थिक गणनाको पहिलो राष्ट्रिय प्रतिवेदन तयार गर्ने लक्ष्य लिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले हिमबाडी प्रभावित क्षेत्रका सडक असोजभित्र सञ्चालनमा ल्याइने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिमबाडी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग मन्त्री लम्सालले विषयगत 8 कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताउनु भएको हो। मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिनका लागि स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गर्नुभएको छ। उहाँले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तुइन र झोलुङ्गे पुल चढानलाई गति दिइरहेको स्पष्ट पार्नुभएको छ। अब पक्की सडक र पुलको निर्माणलाई छिटो गरी चक्ने गरी काम गर्ने उहाँको भनाइ छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवस पहिलोपटक भव्यताका साथ मनाइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटाको 67 स्मृति दिवसका अवसरमा देवकोटा सङ्ग्रहालय मैत्री देवीमा महाकवि देवकोटा मित्र यथार्थ विषय गोष्ठी गरेको हो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र प्राध्यापक डाक्टर महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले महाकवि देवकोटाको स्मृति दिवसलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाउनु भएको छ। महाकवि देवकोटाको जन्म विक्रम सम्बत 1966 कार्तिक 27 काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन भने 2016 भदौ 29 भएको हो। बेलायतका प्रधानमन्त्री एन्ड्री बर्नहमले पिताको निधनपछि दैनिक कामबाट केही समय विश्राम लिनुहुने भएको छ। बर्नहमका पिता रोय गहिरो अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो। यसको अर्थ उहाँले आफ्ना छोरा प्रधानमन्त्री भएको चेत थिएन भनिएको छ। केही समयदेखि हेरचाह केन्द्रमा बसेका रोयले भोगेको जीवनबाट सिकेर आ सामाजिक सेवामा पुनर्संरचना गर्न प्रेरणा मिल्ने गरेको प्रधानमन्त्री बर्नहमले बताउनु भएको छ।
2: It's humbling to watch them caring for someone else's dad or someone else's mum. You know, bringing all of that to the care of someone else's relative. It's just an incredible thing, isn't it? That, to me, they should be the best paid people in society, not the worst.
1: क्षयरोग टिबी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाखभन्दा बढी जीवन बचाउन सक्ने विश्व खोप सञ्जाल काभीले जनाएको छ। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका खोपहरू रोग प्रतिरक्षा उपकरण बन्न सक्ने क्षमता राख्ने काभीका प्रमुख सानिया निस्तारले बताउनु भएको छ। विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क अनुसार क्षयरोग वा टिबी अझै पनि विश्वको प्रमुख सङ्क्रामक रोग हो। सन् 2024 यो रोगले अनुमानित 12,30,000 जनाको ज्यान लिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलन माथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संहिता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्दैछ। आज गणेश चतुर्थी तथा ऋषि पञ्चमी पर्व मनाइदिछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यो गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। आज सप्त ऋषिको पूजासँगै तीज समापन हुन्छ। मुस्ताङको सदरमुकाम जुमसुममा आजदेखि घरबझोङ जलवायु सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल, पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागेको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व र जलवायु न्यायमा सामूहिक एकीबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। प्राचीन बस्ती मासे र संरचना बनाउन लागि एक भन्दै अधिकार कर्मीले राष्ट्र संघीय मञ्चमा आवाज पुर्याएका छन्।
4: खोकना लगायत बस्तीमा स्थानीयको सहमति विपरीत संरचना बनाउन लागि एक भन्दै राष्ट्रसंघको जिम्मेवार व्यवसाय र मानवाधिकारको एसिया प्रशान्त स्तरीय बैठकमा कुरा उठाइएको हो। अधिकार कर्मी दुर्गामणि याम्फु:
5: There are 9 development projects are in operation or planned to be operated in the territories of Newa indigenous peoples in Kokona, Bunamati, that we call, this is the territories of indigenous peoples in Newa land in Kathmandu. The project involved like smart cities, fast track, and road widening project and transmission line, so on and so forth. Because that carries the militarization as well, making the indigenous community homeless and landless. So we have filed 4 cases against the government. It's been 7 years and there is nothing coming out from the court.
4: हिजो सुरु भएर पर्सिसम्म चल्ने सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन्।
3: रसुवाको हिमबाडीपछि अस्थायी आश्रयस्थलमा बस्ने सर्वसाधारणको संख्या घट्दै गएको देखिएको छ।
4: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2418 छरेको छ। विगतमा यो संख्या 3000 भन्दा माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1499 जनाले आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र धादिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकिएको जनाएको छ। क्षति भएका 18 विद्यालयमा पढ्ने 9500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका छ ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिएको बताएको छ। नेपाल र अमेरिका सहित छ देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3,100 बढीको नमुना सङ्कलन गरे।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेको सिबारीको आज तीन हप्ता पुगेको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना सम्पर्क विहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटेका सबमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,479, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षति पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ। गैराती मुलुकका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सङ्खुवासभाको 86 गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाङ्गु नारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको नदी आसपासका क्षेत्रकाले सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। मुस्ताङको सदरमुकाम जोमसुममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहेको छ। जलवायु परिवर्तनले हिमाल, पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागेको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनले साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक एकीबद्धताका साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। कृष्णवीरको सड़क दिनमा 1.5 घण्टासम्म खुलाउने गरिएको छ। बेनीघाट रोरङ गाउँपालिका 7 का वडा अध्यक्ष कुमार बस्नेतले सड़क पूर्ण रूपमा खुलाउन निरन्तर काम भइरहेको बताउनु भएको छ। तत्कालका लागि आवश्यक गाड़ीलाई केही समय आवत जावत गर्न दिइएको छ।
4: धेरै समय भयो यहाँ म बसेको, लगभग 14 गतेदेखिबाट यो बाटो अवरुद्ध भएको दिनदेखिबाट म 14 गते 15 दिन पुरा भएछ म यहाँ लगातार यहीँ बसिरहेको छु। यहाँको अवस्था बारेमा सबैलाई जानकारी होस् भन्ने हेतुले मैले अपडेट गरिराखेको छु। अहिले बाटो खुलेको छ, पूर्ण रूपमा खुलेको त होइन, नजिक भएको गाडीहरूलाई पास गर्ने भन्ने उद्देश्यकै साथ यो बाटो खुलेको छ।
3: भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 आउँदो 16 गतेसम्म विद्युत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।
2: हेलो बाउसे हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त थुम्को रोपारलाई गाह्रो हुन्छ के?
5: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ। अर्को साल के हो के हो? ए साइली ए माइली छिट्टो मुन्टा न छिट्टो मुन्टी।

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैँले,
1: एकदम राम्रो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: रसुवाको हिमबाडीपछि अस्थायी आश्रय स्थलमा बस्ने सर्वसाधारणको संख्या घट्दै गएको देखिएको छ।
4: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2418 छरेको छ। विगतमा यो संख्या 3000 भन्दा माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1499 जनाले आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र धादिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकिएको जनाएको छ। क्षति भएका 18 विद्यालयमा पढ्ने 9500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका 6 ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिइएको बताएको छ। नेपाल र अमेरिका सहित 6 देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3100 बढीको नमुना सङ्कलन गरेर डिएनए परीक्षणका क्रम रहेको उल्लेख गरिएको छ। नुवाकोटको बेत्रावती बाहेक सबै ठाउँ, धादिङको सबै ठाउँ र रसुवाका 80% भागमा विद्युत आपूर्ति नियमित गरिएको छ।
3: गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द खाप्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो, सरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग गर्ने नाममा गैर कानूनी रूपमा रकम असुली गर्ने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा शक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिन भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता दिने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारीता बढ़ाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अध्यावधि गराउने विषय समेत उल्लेख छ। धनुषाको हंसपुर नगरपालिका 5 का 365 परिवारले जग्गा धनी प्रमाण पूर्जा पाएका छन्। नापी कार्यालय धनुषाका अनुसार विक्रमसम्म 2072 नाप नक्सा भए पनि जग्गाधनी प्रमाण पूर्जा वितरण हुन नसकेका 365 परिवारलाई वितरण गरिएको हो। नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया हुन नसकेका 180 तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै लाल पूर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले बताउनुभयो। धनुषाको छिरेश्वरनाथ नगरपालिका 1 र 2 का 375 परिवारलाई पनि जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने तयारी गरिएको प्रमुख उमेश कुमारले बताउनुभयो। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 देखि आउँदो पुष 16 गतिसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर झल्केभर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते पोटेको नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। कांग्रेसको देउबा पक्षले पार्टीको लेटर हेडमा अपील जारी गर्न थालेको छ। संस्था पनि इतर पक्षका डाक्टर शशांक कोइरालाले सभापति गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सहभागी नहुन भन्दै देशभरका कार्यकर्तालाई आग्रह गर्नुभएको हो। देउबा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर कोइरालाले असोज 3 गतेबाट विधि प्रक्रिया मिची शुरू गर्ने भनिएको महाधिवेशनमा भाग नलिन आग्रह गर्नुभएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS Gurkha Radio. Gurkha Radio. Sainya Samudaya ma. Pelain bhari. On air. App ma. Ani smart speaker ma bandhos.
1: Play BFBS.
0: You BFBS Gurkha Radio ho.
1: Radio. Gurkha Radio.
2: भोटेकोशी बाढी संकटग्रस्त स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुन्दा आशावादी भएको बताएका छन्। उनीहरूले आउँदो तीन दिनभित्र आफ्ना पालिकाका समस्या बुझाउने निर्णय पनि गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा सहभागी र सुबा उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अरियाल।
3: आजको बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
4: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। हामीले राखेका विषयप्रति उहाँ अलि कतिपय कुराहरू चाहिँ छुटेको रहेछ, यो क्षेत्र चाहिँ समेट्न पर्ने रहेछ, त्यसलाई समेटेर तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै जानुहोस्। कुनै स्रोत साधनको अभाव हुँदैन, सहज सरल ढङ्गले हामीले त्यो समाधान गर्दै जानेछौँ भन्ने ढङ्गको उहाँको प्रतिबद्धता हामीले पायौँ।
3: काम चाहिँ तपाईँहरूले गर्दै जाने अनि स्रोत साधन चाहिँ उहाँले जुटाइदिने
4: यस्तो छ। अब त्यो सँगसँगै भौतिक पूर्वाधार मन्त्रालयमा हामी छलफलमा बस्यौँ। विशेषतः कनेक्टिभिटीसँग सम्बन्धित विषय र पूर्वाधारसँग सम्बन्धित विषयहरूमा बढी खानेपानी लगायतका क्षेत्र धेरै डामाडोल भएको स्थिति छ। झोलुङ्गे पुल लगायतका हाम्रा चाहिँ पक्की पुलहरू, मोटरेबल पुलहरू जुनै ध्वस्त भएर आवतजावतको समस्याहरू भइरहेका छन्, बनेका संरचनाहरू ध्वस्त भएका छन्। ती सबै चिजलाई लयमा फर्काउनको लागि के गर्नुपर्छ? छलफल सकिसकेपछि सचिवको अध्यक्षतामा त्यो मन्त्रालय अन्तर्गत चारवटा विभागका प्रमुखहरू र प्रभावित स्थानीय तहहरू मेयर र अध्यक्षहरू रहेको एउटा कार्यदल बनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र तत्काल गर्न सकिने र गर्नुपर्ने कामहरू के हुन्, नियमित कामलाई लयमा फर्काउन गर्नुपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर, स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पर्ने बजेटदेखि लिएर सम्पूर्ण एनडीआरएनबाट निर्णय गराएर कार्यान्वयन जाने गरी बाहिर निस्केका छौँ।
3: अनि अलिकति सास पला छ, उत्साह केही थप्यो?
4: मैले फेरि पनि भनेको छु, अब हाम्रो चाहिँ निर्णय चाहिँ हुने गरेका छ तर कार्यान्वयन कुरा चाहिँ अलि बेसी जटिल, अलि अप्ठ्यारो र अलि गाँठो पर्ने गरेका छ। अब उहाँहरूको चाहिँ अलि बेसी हुटुटी चाहिँ देखिन्छ काम गर्ने। अब हाम्रा पनि कतिपय नीतिगत कुराहरू, कानुनी कुराहरूका सीमा र दायराहरू छन्। अब यो पक्षलाई सम्बोधन गर्नलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ। सबै कुरा चाहिँ सम्बोधन गर्ने गरी कानुन संशोधन गरेरै नयाँ ढङ्गले जानुपर्ने स्थिति छ। त्यो कुराको हामीले गम्भीर ढङ्गले ध्यान आकर्षण गराएका छौँ र यो कुरालाई सम्बोधन गरेर जाने कुरा चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूबाट गर्नुभएको छ।
3: अध्यक्षज्यू, अहिले ठ्याक्कै तपाईँको उत्तर गया गाउँपालिकाका बाढी पीडितलाई अहिले तत्काल चाहिहाल्या के छ?
4: तत्काल कुरा त कनेक्टिभिटी नै हो। हाम्रो हामी सडक सञ्जालसँग जोड्न पर्ने कुरा हो, किनभने सबै मान्छेहरू सम्पन्न छैनन्, सबै मान्छेको घरमा अन्न र चिजहरू छैनन्, ग्यासको अभावले खानेकुराहरू पकाएर खाने स्थिति बन्न सकिरहेको छैन। अहिले त 618 जना घरबारविहीन हुनुभएको छ हाम्रो पालिकाका स्थानीय जनताहरू। अब उहाँहरूको लागि त अर्काको घरमा आश्रय लिनु परेको छ, होल्डिङ सेन्टरमा बस्नु भएको छ। तिनलाई अस्थायी आवास लगायतका ती व्यवस्था गरिसकेपछि चाहिने न्यूनतम कुराहरूको व्यवस्थापनको कुरा नै त्यत्तिकै कठिन छ। बाटोहरू बनाउनु पर्नेछ तर हामीसँग हामी इक्विपमेन्ट लाने बाटै काहीँ पनि छैन। यो महाविपत्तिबाट परिवारका सदस्य गुमाएर गाउँ सबै चाहिँ एकदम स्तब्ध छ, मानसिक ढङ्गले ठुलो आघात परेको छ। त्यो क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै कुरा छन्। अभिभावकविहीन बालबालिकाहरूको धेरै ठुलो सङ्ख्या छ, तिनीहरूलाई चाहिँ अभिभावकत्व प्रदान गर्ने र सुरक्षित आश्रयको व्यवस्था गर्नुपर्नेछ। यी धेरै क्षेत्रमा यसले प्रभाव पारेको छ। ती प्रभाव परेका क्षेत्रहरूमध्ये कनेक्टिभिटी लगायतका यी चिजहरू जोड्दै अनि हामीले हाम्रो पालिकाभित्रको जनजीवनलाई सामान्यतर्फ उन्मुख गराउनुपर्छ भन्ने हो।
3: अन्तमा आज प्रधानमन्त्री, भौतिक पूर्वाधार मन्त्री उहाँहरूसँगको छलफलपछि मैले मेरो पीडित गाउँवासीलाई यो कुरा लिएर जाँदैछु भन्ने कुरा केही छ तपाईँसँग?
4: विपदको सामना भनेको स्थानीय तह एउटा तह सरकारले मात्रै सम्भव हुने विषय होइन। यस्ता ठुला विपदहरूको नेतृत्व संघीय सरकार मार्फतै हुने हो। संघीय सरकारले जुन प्रतिबद्धता चाहिँ प्रधानमन्त्री र मन्त्रीहरू उहाँले त्यो प्रतिबद्धता जनाएपछि अब कार्यान्वयन हुन्छ भनेर मैले विश्वास गर्नु पर्यो। भएन भने त्यही ढङ्गले हामीले कुराकानी गरौँला। हामीले समस्याहरू जे जे भोगिरहेका छौँ त्यो भोगिरहेका समस्याहरू हल गर्ने दिशातर्फ अघि बढ्छ भन्ने मैले चाहिँ अब देखे विश्वास गरेको छु। मन्त्रीहरूले बोलेको र उहाँको हुटुटी देख्दा यदि त्यो स्थिति रहेन भने भोलि त्यो समीक्षाको विषय बन्ला र फेरि नयाँ ढङ्गले हामीले विषय उत्थान गरेर अघि बढ्छौँ।
2: नेपाली कांग्रेस देउबा समूहले आफ्नै ढंगले पार्टीको 15 महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
5: निवर्तमान सभापति शेरबहादुर देउबाको निवास महाराजगंजमा आज बसेको समूहको यो बैठकले गगनपक्षीय केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष सहित आफ्नै ढंगले महाधिवेशनमा जाने निर्णय गरेको हो। सम्पर्क कार्यालय चुन्देबीमा आज पत्रकार सम्मेलन गर्दै देउबा समूहको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइराला,
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको
2: अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: Radio.
1: Sainya Samudayama.
2: Dilayan Bhari.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bhanhos.
3: Play BFBS.
2: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
4: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ। धनुषाको हम्सपुर नगरपालिका 5 का 365 परिवारले जग्गाधनी प्रमाण पूर्जा पाएका छन्। नापी कार्यालय धनुषाका अनुसार विक्रमसम्म 2072 नक्सा पास भए पनि जग्गाधनी प्रमाण पूर्जा वितरण हुन नसकेका 365 परिवारलाई लाल पूर्जा वितरण गरिएको हो। नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन सकेको थिएन। धनुषाको छिरेश्वरनाथ नगरपालिका 1 र 2 का 375 परिवारलाई पनि जग्गाधनी प्रमाण पूर्जा वितरणको तयारी गरिएको छ। नापी नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका धनुषाका अन्य गाउँ, ब्लक तथा सोवासी प्रकृतिका जग्गाको विवरण समेत कार्यालयले अध्ययन गरिरहेको बताइएको छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल गर्ने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाही गर्न निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई प्राथमिकता दिन भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट, जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता दिने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढ़ाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्य विधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित सम्प्रेषण गर्न र कार्यालयको वेबसाइट नियमित रूपमा अध्यावधिक गराउन समेत निर्देशन दिएको छ। भोटेकोशी बाढ़ीको आज 3 हप्ता पुगेको छ। अहिलेसम्म 1395 जनाको शव भेटेको छ भने 5130 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटेका छन्। नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202 र सुवामा 186, गोर्खामा 77, दहादिङमा 72 र तनहुमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका सबमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि घर फर्केका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार, राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षति पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गैराती मुलुका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुनखुवा सभाको चासी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खबर यति नै।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,23,29,000 जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको बोटीको सेनदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो। स्याङ्जाको आधी खुलामा आज ऋषि पञ्चमीको दिन नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको ओडा प्रहरी कार्यालय वालिङका प्रहरी नायक उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमरेको आधी खुलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खुलाले बगाएको थियो। झनै 4 किलोमिटर टाढा वालिङ 13 शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। ऋषि पञ्चमीका दिन आज काठमाडौँको टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा व्रतालुको घुइँचो लागेको छ। राति 12 बजेदेखि नै दर्शनका लागि मन्दिर खुल्ला गरिएको थियो। काठमाडौँ महानगरपालिका वडा नम्बर 12 मन्दिर तथा त्यस आसपास क्षेत्रका सम्पदा स्थलमा सरसफाई, रंगरोगन, सड़क बत्ती व्यवस्थापन सहित भीड़ व्यवस्थापनको काम गरिरहेको छ। ओडाले विभिन्न 50 धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरी व्रत बसेका महिलालाई मन्दिर दर्शनका साथै पञ्चमीको पूजा समेत गराउने व्यवस्था मिलाएको छ। आज टेकुदेखि कुलेश्वर र सानेपा निस्कने गाड़ी सञ्चालनमा रोक लगाइएकाले वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। भोटेकोशी बाढ़ीमा हराएका मध्ये सुदूरपश्चिम प्रदेशका 71 जना सम्पर्कमा आएका छन्। हालसम्म सम्पर्कमा आएका मध्ये 11 महिला र 60 पुरूष छन्। अझै 13 महिला र 130 पुरूष सम्पर्कविहीन रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले जानकारी दिनुभयो। कैलालीका सबैभन्दा धेरै 67 जना सम्पर्कविहीन छन्। कञ्चनपुरका 26 र डनेलधुराका 17 र डोटीका 2 सम्पर्कविहीन छन्। यस्तै बाजुराका 16 जना, बैतडीका 7, दार्चुलाका 4, बझाङका 2 र छामका 2 अझै सम्पर्कविहीन छन्। बैतडीका 1 जनाको मृत्यु भएको, शव बुझी अन्त्येष्टि गरिसकिएको आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ। बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपतकालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए। सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरूले केन्द्र मार्फत आग्रह गरिरहेका छन्। रसुवाको हिमबाड़ीपछि अस्थायी आश्रय स्थलमा बस्ने सर्वसाधारणको संख्या घट्दै गएको देखिएको छ।
4: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2,418 चढेको छ। विगतमा यो संख्या 3,000 भन्दा माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1,499 जनाले आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र दार्जिलिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकिएको जनाएको छ। क्षति भएका 18 विद्यालयमा पढ्ने 9,500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका 6 ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिइएको बताएको छ। नेपाल र अमेरिका सहित 6 देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3,100 बढीको नमुना संकलन गरेर डिएनए परीक्षणका क्रम रहेको उल्लेख गरिएको छ। नुवाकोटको बेत्रावती बाहेक सबै ठाउँ, धादिङको सबै ठाउँ र रसुवाका 80% भागमा विद्युत आपूर्ति नियमित गरिएको छ।
3: आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे, जसले अमेरिकी हुलाक सेवा यूएसपीएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। नौ सदस्यीय अदालतका छ कन्जर्भेटिभ न्यायाधीश मध्ये दुईजनाले निर्णयप्रति असहमति जनाउनु भएको थियो। ट्रम्पले गएको मार्चमा हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो। अहिलेसम्मका खबर यति नै।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: मुस्ताङको सदरमुकाम जुमसुम माझदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा भएको सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिका प्रतिनिधि सहभागी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहेको छ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबर दारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। बेलायती राजकुमार ह्यारी दम्पतिले आफ्ना सन्तानलाई नयाँ विद्यालयमा सारेको छ। सुरक्षाको कारण देखाउँदै ह्यारी दम्पतिले छोराछोरीलाई नयाँ विद्यालय भर्ना गरेको हो। थप स्टिभी सिलिङ लबाट
4: 7-year-old Prince Archie and Princess Lilibet, who's 5, started the new school term a few days ago after they moved back to the UK with their parents last month. A spokesperson for the Sussexes says the decision was made after discussions with their security team over the practicalities of their current arrangements. The decision comes after reports that both Harry and Meghan will receive an official risk assessment following their return to Britain. The couple also stressed the move was no reflection on the school, and they thanked the staff for the exceptional care they received.
3: अमेरिकाले अन्तरिक्षमा पनि हतियार तैनाथ गरेको पहिलो पटक पुष्टि गरेको छ। अमेरिकी अन्तरिक्ष फौजका प्रवक्ताका अनुसार ती हतियार पृथ्वीको कक्षमा राखिएका छन्। ती हतियारले शत्रु वा सम्भावित आक्रमणकारीको खतरा भएमा आफ्ना अन्तरिक्ष सम्पत्तिको रक्षा गर्न सक्ने दावी छ। यसको अर्थ अन्तरिक्ष अब अनुसन्धान र संचारका लागि मात्र नभएर सैन्य प्रतिस्पर्धाको क्षेत्र पनि बन्दै गएको देखिन्छ। वाशिङटनबाट
5: Senior military leaders have previously said they plan to substantially boost capabilities in space, citing Russian and Chinese programs developing ways to attack and disrupt U.S. satellites in a future conflict. The Trump administration has said that space-based programs and interceptor missiles are a crucial part of its planned Golden Dome defense system to protect the U.S.
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,23,29,000 जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10,40,49,00,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 निकासा गरिएको थियो। भोटेकोशी बाढ़ीमा हराएका मध्ये सुदूरपश्चिम प्रदेशका 71 जना सम्पर्कमा आएका छन्। अझै 143 सम्पर्कविहीन रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले जानकारी दिनुभयो। कैलालीका सबैभन्दा धेरै 67 जना सम्पर्कविहीन छन्। कञ्चनपुरका 26 र डनेलधुराका 17 र डोटीका 2 सम्पर्कविहीन छन्। यस्तै बाजुराका 16 जना, बैतडीका 7, दार्चुलाका 4, बझाङका 2 र अछामका 2 अझै सम्पर्कविहीन छन्। बैतडीका 1 मृत्यु भएको र सब बुझी अन्त्येष्टि गरिसकेको आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ। बाढ़ीपछि सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरूले केन्द्र मार्फत आग्रह गरिरहेका छन्। ऋषि पञ्चमीका दिन आज काठमाडौँको टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा व्रतालुको घुइँचो लागेको छ। राति 12 नै दर्शनका लागि मन्दिर खुल्ला गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 12 मन्दिर तथा आसपासका क्षेत्रका सम्पदा स्थलमा सरसफाई, रंगरोगन, सड़क बत्ती व्यवस्थापन सहित भीड़ व्यवस्थापनको काम गरिरहेको छ। उडाले विभिन्न 50 धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरी व्रत बसेका महिलालाई मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजा गराउने व्यवस्था समेत मिलाएको छ। स्याङ्जाको आँधी खोलामा आज ऋषि पञ्चमीको दिन नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका नौ भुम्रेकी 53 वर्षीय माया पाण्डेको शव भेटेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्रेको आँधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले बगाएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: भारतबाट रूपन्देहीको बलबारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजेको बेला प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले आज भैरवाको सराफाल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको बेला दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बलबारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर सराफ आयल सेन्टरमा पुगेका थिए। करिब 10 बजे प्रहरीले छापा मार्दा दुईवटा ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ। घटनापछि ट्याङ्कर र एकजना सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बाढी प्रभावित नागरिकलाई अस्थायी वासस्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष 8 ठाउँ प्रस्ताव गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बाढी प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुखसँग छलफल गर्नुभएको थियो। त्यो बेला नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माणको विस्तृत योजना समितिको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको छ। मेयर राजन श्रेष्ठले यो कार्ययोजना प्रधानमन्त्री समक्ष राख्नु भएको हो। श्रेष्ठको सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रस्ताव स्वीकार गर्दै संघीय सरकारले अब रणनीति बनाउने बताउनु भएको छ। विदुर नगरपालिकाले अस्थायी वासस्थानका लागि विदुर 10 का बेदरावत्री क्षेत्रका लागि सुहारा डाँडा प्रस्ताव गरेको छ। विदुर 7 अन्तर्गत तुप्चे सोले अक्करे छेपिटार क्षेत्रका लागि भेत्रिनीटार र नेपाल विद्युत प्राधिकरणको जग्गा प्रस्ताव गरिएको छ। विदुर 10 मैसी क्षेत्रका लागि कन्नाले सेरफेरा प्रस्ताव गरिएको छ। विदुर 10 को 1 नम्बर पुल क्षेत्रका लागि गर्खुटार वडा कार्यालय क्षेत्रमा प्रस्ताव गरिएको छ। विदुर 9 को सिलट ट्याङ्की र बिजुराका लागि राहुलटारमा अस्थायी वासस्थान बनाउन प्रस्ताव गरिएको छ। मुस्ताङको सदरमुकाम जोमसममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू भएको छ।
4: घरबझोङ गाउँपालिकाको आयोजनामा भएको सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिका प्रतिनिधि सहभागी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहेको छ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ।
3: बेलायती राजकुमार हेरी दम्पतिले आफ्नो सन्तानलाई नयाँ विद्यालयमा सारेको छ। सुरक्षाको कारण देखाउँदै हेरी दम्पतिले छोराछोरीलाई नयाँ विद्यालय भर्ना गरेको हो। थप स्टिभी सिलिङबाट
5: 7-year-old Prince Archie and Princess Lilibet, who's 5, started the new school term a few days ago after they moved back to the UK with their parents last month. A spokesperson for the Sussexes says the decision was made after discussions with their security team over the practicalities of their current arrangements. The decision comes after reports that both Harry and Meghan will receive an official risk assessment following their return to Britain. The couple also stressed the move was no reflection on the school and they thanked the staff for the exceptional care they received.
3: अमेरिकाले अन्तरिक्षमा पनि हतियार तैनात गरेको पहिलो पटक पुष्टि गरेको छ। अमेरिकी अन्तरिक्ष फौजका प्रवक्ताका अनुसार ती हतियार पृथ्वीको कक्षमा राखिएका छन्। ती हतियारले शत्रु वा सम्भावित आक्रमणकारीको खतरा भएमा आफ्ना अन्तरिक्ष सम्पत्तिको रक्षा गर्न सक्ने उनको दावी छ। यसको अर्थ अन्तरिक्ष अब अनुसन्धान र सञ्चारका लागि मात्रै नभएर सैन्य प्रतिस्पर्धाको क्षेत्र पनि बन्दै गएको देखिएको छ। वाशिङटनबाट बन डेबुसम्यान।
6: Senior military leaders have previously said they plan to substantially boost capabilities in space, citing Russian and Chinese programs developing ways to attack and disrupt U.S. satellites in a future conflict. The Trump administration has said that space-based programs and interceptor missiles are a crucial part of its planned Golden Dome defense system to protect the U.S.
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14.273 करोड जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयको अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10.40 करोड 900 लाख जम्मा भएको छ। त्यस्तै कोषका अरू 2 डलर खातामा 2,37,00,000 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटे कोशी नदीमा आएको बाढी पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको छ। भोटे कोशी बाढीमा हराएका मध्ये सुदूरपश्चिमका 71 जना सम्पर्कमा आएका छन्। अवस्था अहिलेसम्मका खबर यति नै।

0: गुद्रुकलाई पकाउनु पर्दैन, सालीलाई पकाउनु पर्दैन
1: हो र?
0: तर छन् केटाहरू, मेरो साली चाहिँ साली होइन के, महासाली हो
1: र,
0: केही गरे पनि मान्दैन।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसको सभापतिको उम्मेद्वार बन्न 40,000 रूपियाँ शुल्क लाग्ने भएको छ। काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको नेपाली काँग्रेस निर्वाचन निर्देशिका 2083 वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिको उम्मेद्वार बन्न मापदण्ड तोकिएको हो। केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्देशिकालाई केन्द्रीय कार्य सम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ। काँग्रेस सभापतिमा उम्मेद्वारी दिन महाधिवेशन प्रतिनिधिबाट 10 प्रस्तावक र 10 समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। यो सँगै उम्मेद्वारी दर्ता गर्दा 40,000 रूपियाँ शुल्क तिर्नुपर्नेछ। यस्तै उपसभापति र केन्द्रीय महामन्त्रीका लागि 7 प्रस्तावक र 7 समर्थक हुनुपर्नेछ। सह महामन्त्रीका लागि 5 प्रस्तावक र 5 समर्थक र केन्द्रीय सदस्यका लागि 3 प्रस्तावक र 3 समर्थक आवश्यक पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। यसैगरी उपसभापति र महामन्त्रीका लागि 30,000, सह महामन्त्रीका लागि 20,000, केन्द्रीय सदस्यका लागि 11,000 रूपियाँ शुल्क तोकिएको छ। प्रदेश सभापतिका लागि 20,000, उपसभापति र महामन्त्रीका लागि 15,000, सह महामन्त्रीका लागि 10,000 र प्रदेश सदस्यका लागि 5,000 उम्मेद्वार शुल्क तोकिएको छ। रसुवाको हिमबाडीपछि अस्थायी आश्रयस्थलमा बस्ने सर्वसाधारणको संख्या घट्दै गएको देखिएको छ।
4: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2,418 छरेको छ। विगतमा यो संख्या 3,000 भन्दा माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1,499 जनाले आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र दार्जिलिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकिएको जनाएको छ। क्षति भएका 18 विद्यालयमा पढ्ने 9,500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका 6 ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिइएको बताएको छ। नेपाल र अमेरिका सहित 6 देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3,100 बढीको नमुना सङ्कलन गरेर डिएनए परीक्षणका क्रम रहेको उल्लेख गरिएको छ। नुवाकोटको बेत्रावती बाहेक सबै ठाउँ, धादिङको सबै ठाउँ र रसुवाका 80% भागमा विद्युत आपूर्ति नियमित गरिएको छ।
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,000 जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 ब्याङ्कमा 10,40,49,00,000 जम्मा भएको छ। यस्तै कोषका अन्य 2 डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। प्राचीन बस्ती मासेर संरचना बनाउन लागि भन्दै अधिकार कर्मीले राष्ट्रसंघीय मञ्चमा आवाज पुर्याएका छन्।
4: खोकना लगायत बस्तीमा स्थानीयको सहमति विपरीत संरचना बनाउन लागि भन्दै राष्ट्रसंघको जिम्मेवार व्यवसाय र मानवाधिकारको एसिया प्रशान्त स्तरीय बैठकमा कुरा उठाइएको हो। अधिकार कर्मी दुर्गामणि याम्फु:
5: There are 9 development projects are in operation or planned to be operated in the territories of Newa indigenous peoples in Khokana, Bungamati, that we call, this is the territories of indigenous peoples in Newa land in Kathmandu. The project involved like smart cities, fast track, and road widening project and transmission line, so on and so forth. Because that carries the militarization as well, making the indigenous community homeless and landless. So we have filed 4 cases against the government. It's been 7 years and there is nothing coming out from the court.
4: हिजो सुरु भएर पर्सिसम्म चल्ने सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन्।
3: बेलायती राजकुमार ह्यारी दम्पतिले आफ्ना सन्तानलाई नयाँ विद्यालयमा सारेको छ। सुरक्षाको कारण देखाउँदै ह्यारी दम्पतिले छोराछोरीलाई नयाँ विद्यालय भर्ना गरेको हो। थप स्टिभ Shilling Law Batter.
6: 7-year-old Prince Archie and Princess Lilibet, who's 5, started the new school term a few days ago after they moved back to the UK with their parents last month. A spokesperson for the Sussexes says the decision was made after discussions with their security team over the practicalities of their current arrangements. The decision comes after reports that both Harry and Meghan will receive an official risk assessment following their return to Britain. The couple also stressed the move was no reflection on the school and they thanked the staff for the exceptional care they received.
3: आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवालाई हुलाकबाट गरिने पदपत्र सम्बन्धी नयाँ नियम लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ।
2: BFBS 89.9

0: FVS Gorkha Radio.
1: Sainya Samudaya ma.
2: Relayan bhari.
1: On air.
2: App ma.
1: Ani smart speaker ma bandhos.
3: Play BFBS.
2: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
4: सैनिक अस्पतालको आईसीयू कक्षमै बिरामीसँग अन्तर्वार्ता लिएको विषयमा सदनमा पनि विरोध हुन थालेको छ। बटेकोसी बाढीपछि सुरुङबाट निकालिएका दुईजनासँग आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा रासोपा सांसद समीक्षा बास्कोटाले आपत्ति जनाउनु भएको हो। स्वास्थ्य संवेदनशीलताको विषयमा अब कानून बनाउनु पर्ने उहाँको माग छ।
5: अस्पतालमा उपचाररत बिरामी अझ आईसीयूमै अन्तर्वार्ता लिनु या लिन स्वीकृति दिनु कति इथिकल प्र्याक्टिस हो? विपदमा स्वास्थ्य पत्रकारिताको सीमा के हो? सुरुङबाट उद्धार गर्दै ल्याउँदाखेरि बिरामीको पहिलो अवस्था भनेको उसको भाइटल्स ठिक छ कि छैन भनेर स्वास्थ्य कर्मीले उपचार गर्नुपर्छ, तर हामी मिडिया तेर्साएर सवाल जवाफमा उत्रिन्छौँ। आइसियू संवेदनशीलता, उपचाररत बिरामीको स्वास्थ्य सुरक्षाको प्रोटोकल कसरी मेन्टेन गर्ने, त्यस्तो क्रिटिकल केयर युनिटमा हामी कतिको संवेदनशील भएर एक घन्टाको अन्तर्वार्ता दियौँ, यो आफैमा प्रश्न चिन्ह छ। सम्बन्धित निकाय र चिकित्सकहरू कति गम्भीर बने बनेनन् स्वीकृति दिने अवस्थामा? मानिसको जीवनभन्दा ठुलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू र कुनै भ्युज हुँदैन। मानव जीवनलाई टिआरपीको मूल्यमा तौलिने काम बन्द हुनै पर्छ। अब हामीले छिटै मेडिकल नेग्लिजेन्स ऐन पनि लागू गर्नुपर्ने हुन्छ।
4: सैनिक अस्पतालको आइसियूलाई स्टुडियो बनाएर लिइएको अन्तर्वार्ताबारे प्रेस काउन्सिल नेपालले सेना र स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको छ। युट्युबर सुरज सिंह ठकुरीले भोटेकोसी बाढीको 10 दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय शाह र कवीर महर्जनको आइसियूमै अन्तर्वार्ता लिएर प्रसारण गरेपछि चौतर्फी आलोचना भइरहँदा प्रेस काउन्सिल, सेना र स्वास्थ्य मन्त्रालयले समेत छानबिन थालेका हुन्। संचारकर्मी ठकुरीको कार्यक्रम पत्रकार आचार संहिता र मेडिकल प्रोटोकल विपरीत भन्दै आलोचना भइरहँदा कक्षमा उपचाररत घाइतेसँग अन्तर्वार्ताको अनुमति दिएर स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै नेपाली सेनामाथि प्रश्न उठेको छ। प्रेस काउन्सिल नेपालले विज्ञप्ति निकालेर यो विषयमा सम्बन्धित संचारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचार भएको जानकारी दिएको छ। बीबीसी नेपाली सेवाले यसअघि आइसियूमा राखिएका पर्वतारोहीको भिडियो बनाएको विषयमा समेत अध्ययन शुरू भएको काउन्सिलको भनाइ छ। काउन्सिलका प्रवक्ता दीपक खनालले आइसियूमा अन्तर्वार्ता लिन मिल्ने नमिल्ने बारे मेडिकल काउन्सिल र नेपाली सेनाको अस्पतालसँग सोधिएको जानकारी दिनुभएको छ। साथै सुरज सिंह ठकुरी भन्ने व्यक्तिले सदस्यता लिए नलिएको बारे सूचना तथा प्रसारण विभागमा पत्राचार गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई मध्यराती पेस्तोल भिराएर रेड कर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा सरकारसँग जवाफ मागेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद चन्द्रमोहन यादवले घटनाबारे सरकारको स्पष्टीकरण माग्नु भएको हो।
6: कहीँ सुन्नमा आएछ भनेछ, अहिले कञ्चटमै पिस्तोल राखेर थर्काउने कुरा आएछ, कहीँ कुरा आएछ, प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ, यो कुरा असाध्यै अलोकतान्त्रिक कुरा हो, यसमा सरकारको के जवाब छ हामी सुन्न आतुर छौं।
4: यसअघि सांसद अमरेश कुमार सिंहले सरकारले राति 1 बजे पिस्तोल भिराएर रेड कर्नर नोटिस जारी गर्न लगाउने जस्ता काम गरेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। गएको बिहिबारको बैठकमा सांसद सिंहले सम्पत्ति शुद्धिकरणको डीजीलाई बोलाएर कसैको कञ्चटमा राति 1 बजे पिस्तोल भिराएर 2 घण्टाभित्र रेड कर्नर नोटिस जारी गर्न धम्क्याइएको दावी गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई मध्यराती पिस्तोल भिराएर रेड कर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा सरकारसँग जवाफ मागेको हो। नेपाली कम्युनिष्ट पार्टीकी सचेतक पार्वती विकले राजधानीमा कोठा खोजिदिने कार्यालयले समेत दलितमाथि जातीय विभेद गरेको भन्दै सरकारमाथि प्रश्न उठाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विक
7: दीपा नेपालीले माइतीगर मण्डलामा सरकार कोठा खोइ भन्दै सत्याग्रह शुरू गरेको ठ्याक्कै 150 दिन बितेछ। विभेदका स्वरूपहरू झन नयाँ नयाँ ढंगले आइराखेका छन्। भर्खरै मात्र मामा भान्जा भन्ने एउटा प्राइभेट कम्पनीले जो कोठा खोजिदिने अफिस हो त्यसले गरेको विभेद म यहाँहरूलाई सुनाउन चाहन्छु। यो विभेद गर्ने मान्छेहरूलाई सरकारले कारवाही गर्छ कि गर्दैन?
8: छेत्रीलाई बस्न मिल्ने एउटा रुम, एउटा किचनको
3: मान्य सदस्यलाई अडियो भिडियो सुनाउनलाई भने छैन, मैले आफ्नो भनाइ राख्नुस्।
7: सरकारसँग म यो छिटो भन्दा छिटो कारवाहीको माग गर्दछु। यस्ता संस्थागत विभेदको सुरुवातले समाज कहीँ पुग्दैन, हाम्रो संविधानको रक्षा हुन सक्दैन। सरकार किन गम्भीर छैन? छिटो सरकारले कानुन बनाउनु पर्यो भनेर एउटा चेली सडकमा आएको आज 150 दिनसम्म पनि सरकारले यो कुरा नसुन्नु असाध्यै पीडादायक अवस्था छ। सरकारले किन सुनिराखेको छैन?
4: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: गोर्खा रेडियो हो।
1: सैन्य समुदाय
2: अनि
1: स्मार्ट स्पिकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
4: भारतबाट भन्सार तिरेर ल्याइएको पेट्रोलियम पदार्थ चोरी गरिरहेका बेला दुईवटा ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल आयल निगम भलबारी डिपोका लागि भारतबाट ल्याइँदै गरेको पेट्रोलियम पदार्थ बोकेका दुईवटा ट्याङ्करले भैरहवाको सराफ आयल सेन्टरमा तेल निकालिरहेका बेला प्रहरीले बिहान 10 बजेतिर नियन्त्रणमा लिएको हो। दाहाङबाट खटिएको टोलीले दुवै ट्याङ्करको सिल तोडिएको र तेल निकालिएको अवस्थामा भेटिएको जनाएको छ। प्रहरीले ट्याङ्करका एकजना सहचालकलाई पनि नियन्त्रणमा लिएको छ। भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प संचालक बीचको मिलोमतोमा लामो समयदेखि तेल चोरी हुने गरेको खबर समेत सार्वजनिक भएको छ। जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ। आउँदो असोज 9 र 10 गते पर्साको वीरगंजमा हुन लागेको दोस्रो महाधिवेशनका लागि निर्देशिका तयारीदेखि लिएर अन्य दस्तावेजको अन्तिम तयारी भएको जनमतले जनाएको छ। निर्वाचन सम्बन्धी निर्देशिका अनुसार महाधिवेशनबाट 100 जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य निर्वाचित हुनेछन्। बाँकी 51 सीटमा समावेशी ढंगबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा 40 वर्ष मुनिका युवा र महिलाको सहभागिता 1/3 पुर्याइने बताइएको छ। पार्टीका अनुसार महाधिवेशनबाट बढ़ीमा 17 जना पदाधिकारी निर्वाचित हुनेछन्। निर्वाचित हुन नसकेका वा रिक्त पदमा पार्टीका अध्यक्षले मनोनयन गर्न सक्ने निर्देशिकामा उल्लेख छ। साथै कोषाध्यक्ष र प्रवक्ता पनि अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले आइतबारको विदा कटौती गर्न माग गर्नुभएको छ। सांसद भाटले आइतबारको विदालाई कटौती गरी शुक्रबार आधा र शनिबार पूर्ण विदा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको हो। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भाट,
5: आइतबारको विदा वास्तवमा यो कसैलाई चाहेको छैन। सभामुख महोदय, यो शैक्षिक जगत हरेक ठाउँमा आइतबारको विदा यो नकारात्मक कुराहरू भइराखेको छ, त्यसकारण सरकारले आइतबारको विदा कटौती गरेर पहिल्यैकै विदालाई कायम गरोस्।
4: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुदन गुरूङ उठेर हिँडेको भन्दै नियम आपत्ति जनाउनु भएको छ। जारी प्रतिनिधि सभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरूङ अगाडिबाट हिँडेपछि महरले नियम आपत्ति जनाउनु भएको हो। विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि यो नियमको उल्लंघन गरेको सांसद महरले बताउनुभयो। यस्तो व्यवहारले सदनको मर्यादा कायम नराख्ने उहाँको भनाइ छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा इभी गाड़ी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातिर जाँदै गरेको इभी दुर्घटना हुँदा 4 जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार इभीमा 8 जना थिए। दुर्घटनामा गम्भीर घाइते भएका 4 मध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ ल्याएर 1 जनालाई हेटौँडा लगिएको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी छ। धनुषाको विदेह नगरपालिकाबाट अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। यही भदौ 18 गते अपहरणमा परेका विदेह 6 का कमलेश महतोका 15 महिने छोरा सिद्धान्तलाई गैराती विदेह 10 गजा क्षेत्रबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बालकलाई छोडेर भाग्दै गरेकी कमला नौकी पुनिता देवी पासवानलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भएको छ। बालकलाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अनुसन्धान भइरहेको छ। मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू भएको छ।
6: घरबझोङ गाउँपालिकाको आयोजनामा भएको सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिका प्रतिनिधि सहभागी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहेको छ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराई पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन जलवायु न्यायमा सामूहिक एकीबद्धताका साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ।
4: अमेरिकाले अन्तरिक्षमा पनि हतियार तैनाथ गरेको पहिलो पटक पुष्टि गरेको छ। अमेरिकी अन्तरिक्ष फौजका प्रवक्ताका अनुसार ती हतियार पृथ्वीको कक्षमा राखिएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ अहिलेको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागिएको उद्योग मन्त्री दीपक शाहले जानकारी दिनुभएको छ अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने मन्त्री शाहको दावी छ यसअघि दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भनिए पनि भारतबाट औसत 90 देखि 95 बुलेट मात्रै नेपाल आइरहेको छ त्यसमाथि कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो हाल मकवानपुर चितवन नवलपरासी बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिण्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ नवनियुक्त मन्त्री शाहले आज आयल निगममा गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझ्नु भएको छ मन्त्रीको निर्देशन अनुसार निगमले इण्डियन आयल कर्पोरेशनलाई पत्राचार गरेको जनाइएको छ नेकपा एमाले विपत्तिको बेलामा समेत आफू एक्लै पर्याप्त छु भन्ने घमण्ड नपाल्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ सरकारको घमण्डकै कारण भोटेकोशी बाढ़ी पछिको काम प्रभावकारी नभएको एमालेको भनाइ छ आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल
4: घटना घटिसकेपछि पनि राम्रो तयारी हुन सकेको भए सायद यति ठूलो मानवीय क्षति हुने थिएन होला आफ्नो सामर्थ्यको आकलन गर्न नसक्नु गम्भीर कमजोरी हो जुन घटना घट्यो त्यसको सामना हाम्रो वर्तमान सामर्थ्यले मात्र गर्न नसक्ने अवस्था थियो सरकारले तत्काल सार्वजनिक आह्वान अनुरोध कूटनीतिक पहल मार्फत सहयोग माग गर्नु पर्थ्यो विभिन्न क्षेत्रका विज्ञहरूसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौं सरकारले विगतका विपदका अनुभवबाट शिक्षा लिँदै तत्काल सर्वदलीय बैठक राखेर अन्य राजनीतिक दलसँग छलफल समन्वय र सहकार्यका लागि पहल गर्नु पर्थ्यो यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुहोस् प्रधानमन्त्रीज्यू देश र जनताको माया तपाईँलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन
3: सरकारले सामान्य जनजीविकाको काम समेत गर्न नसकेको उहाँको आरोप छ
4: अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ निम्न वर्गका लागि विद्युतीय चुलोको सुविधा छैन काम छोडेर ग्यास खोल्न जाने कि काम गर्न जाने एक सुत्केरीका श्रीमानले ग्यास नपाएर खोलामा हाम फालेको घटना ताजै छ यो सरकार ग्यास वितरणसम्म गर्न नसकेर लाचार साबित भएको छ प्रधानमन्त्रीज्यू बबिता पासवानले सडकमा शिशु जन्माएको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहँदा तपाईँलाई आत्मग्लानी भएन
3: मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा इभी गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ काठमाडौँबाट हेटौँडातिर जाँदै गरेको इभी दुर्घटना हुँदा 4 जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ प्रहरीका अनुसार इभीमा 8 जना सवार थिए दुर्घटनामा गम्भीर घाइते भएका 4 मध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ ल्याएर 1 जनालाई हेटौँडा पठाइएको प्रहरीको भनाइ छ मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले गर्ने अधिवेशनमा सहभागी नहुन अपील गर्नुभएको छ सहमतिको सम्भावना हुँदाहुँदै पनि विशेष महाधिवेशन पक्षधरले हतारमा महाधिवेशन गर्न लागेको उहाँको भनाइ छ आज अपील जारी गर्दै देउवाले मंगिर 21 देखि 23 गतेसम्म हुने महाधिवेशनमा सहभागी हुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ 14 महाधिवेशनबाट आफू सभापति भएकाले 15 महाधिवेशन गर्न पाउनुपर्ने देउवाको भनाइ छ बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुल्न थालिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढ़ाएको छ बजारमा चिनीको मूल्य प्रति केजी 150 देखि 160 रूपियाँसम्म पुर्याएर कालो बजारी हुन थालेपछि विभागले साल ट्रेडिङ मार्फत मूल्य निर्धारण गर्ने भएको हो तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रूपियाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले जानकारी दिनुभएको छ उहाँका अनुसार भाटभटेनी सल्सबेरी पिगमार्ट लगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रति केजी 110 रूपियाँमै चिनी बिक्री गर्नुपर्नेछ अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाइ छ अहिले खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मनपरी मूल्य लिइरहेको गुनासो बढ़िरहेको छ। चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाइने विभागले जनाएको छ। बजारमा अनुचित नाफाखोरी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कड़ा कार्यवाही गरिने सापकोटाले चेतावनी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બન હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक कारण राईले रसुवाको भोटेको सीमा आएको बाढ़ी पछिको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भएको छ. प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले रसुवा लगायत बाढ़ी प्रभावित जिल्लामा सरकारले खोज उद्धार र राहतको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको बताउनु भएको हो. रसुवा हाको बेसीको सुरुङमा फँसेका नागरिकको उद्धारमा पर्याप्त मात्रामा सुरक्षाकर्मी र विज्ञ परिचालन नगरिएको उहाँको भनाइ छ. राईले चिलिमे हाइड्रो पावर क्षेत्रमा पनि 6-8 जना बेपत्ता भएको आफ्नो जानकारीमा आएको पनि बताउनु भएको छ. सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको पनि अकालमा ज्यान गएको उहाँको भनाइ छ. नेकपा एमाले वर्तमान सरकार लोकतन्त्र मास्ने खेलमा लागेको आरोप लगाएको छ. आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पद्मा अर्यालले मन्त्रीहरूको कार्यशैलीमाथि समेत प्रश्न उठाउनु भएको छ.
4: नागरिकले गुनासो गर्दा मन्त्रीले मलाई गोली बाइक कसैले हटाउन सक्दैन भन्ने सार्वजनिक जवाफ आउँछ. हामी सिक्न होइन सिकाउन आएका हौ भन्ने जवाफ आउँछ. यस्ता जवाफ र व्यवहारले यो सरकार मुलुकमा स्थापित लोकतन्त्रलाई कता लग्दैछ. गृह मन्त्री आफै अभियुक्त तोक्ने कथित कारवाहीको आवाज थमाउँदै हिँड्ने प्रहरीले कानून नहेरी गृह मन्त्रीको इच्छा हेर्ने यो आधुनिक लोकतान्त्रिक राज्यमा सुहाउँछ. भोटेको सिको बाढीको महाविनाश भोगेका पीड़ितहरू रुँदै पूर्वीका परिवार र आफन्तको ज्यान बजाउन गुहार मागिरहेका बेला सरकारी खर्चमा चल्ने हेलिकप्टर गृह मन्त्रीको हामी नेपाल भन्ने संस्थाका लागि कन्टेन्ट क्रिएटर बोक्न परेको हुन्छ. सरकार उद्धार र राहतमा भन्दा बेसी कन्टेन्ट क्रिएसनमा लागिरहेको छ.
3: सांसद अर्यालले पुराना दलमाथिको आरोप खण्डन गर्दै प्रभावकारी काम गरेर देखाउन वर्तमान सरकारलाई चुनौती समेत दिनुभएको छ.
4: सरकारले आफ्नो निकम्मापन अयोग्यता छोप्न पुराना दलले 35 वर्ष केही गरेन भन्ने न्यारेटिभ सामाजिक सञ्जालमा चलाइरहेका छन्. भोटेको सिको बाढीले बगाएका संरचना कहिले बनेका थिए? हिमाली क्षेत्र पार गरेर अन्तर्देशीय यातायात सञ्चालन कहिले भएको थियो? एउटै खोलाबाट हजारौं मेगावाट विद्युत उत्पादन भएको कहिले थियो? बाढीले बगाएका 37 वटा मोटरेबल पुल कहिले बनेका थिए? अब सरकारले ती संरचना कहिलेसम्म पुननिर्माण गर्न सक्छ? के सामाजिक सञ्जालका लागि रिल मात्र बनाएर बस्ने हो?
3: राप्रपा सांसद ताहिर अली भाटले आइतबारको विदा कटौती गर्न माग गर्नु भएको छ. सांसद भाटले आइतबारको विदालाई कटौती गरी शुक्रबार आधा र शनिबार पूर्ण विदा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ. प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद भाट,
5: आइतबारको विदा वास्तवमा यो कसैलाई चाहेको छैन. सभामुख महोदय, यो शैक्षिक जगत हरेक ठाउँमा आइतबारको विदा यो नकारात्मक कुराहरू भइराखेको छ. त्यसकारण सरकारले आइतबारको विदा कटौती गरेर पहिल्यैकै विदालाई कायम गरोस्.
3: बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले पिताको निधनपछि दैनिक कामबाट केही समय विश्राम लिनुहुने भएको छ. बर्नमका पिता रोय गहिरो अल्जाइमर्स रोगबाट पीड़ित हुनुहुन्थ्यो. यसको अर्थ उहाँले आफ्ना छोरा प्रधानमन्त्री भएको चेत थिएन भनिएको छ. केही समयदेखि हेरचाह केन्द्रमा बसेका रोयले भोगेको जीवनबाट सिकेर सामाजिक सेवा पुनः संरचना गर्न प्रेरणा मिलेको प्रधानमन्त्री बर्नमले बताउनु भएको छ.
6: It's humbling to watch them caring for someone else's dad or someone else's mum, you know, bringing all of that to the care of someone else's relative. It's just an incredible thing, isn't it? That to me they should be the best paid people in society, not the worst.
3: बेलायती राजकुमारी ह्यारी दम्पतिले आफ्ना सन्तानलाई नयाँ विद्यालयमा सारेको छ. सुरक्षाको कारण देखाउँदै ह्यारी दम्पतिले छोराछोरीलाई नयाँ विद्यालय भर्ना गरेको हो. थप स्टिवी सिलिङ लबाट,
7: 7-year-old Prince Archie and Princess Lilibet, who's 5, started the new school term a few days ago after they moved back to the UK with their parents last month. A spokesperson for the Sussexes says the decision was made after discussions with their security team over the practicalities of their current arrangements. The decision comes after reports that both Harry and Meghan will receive an official risk assessment following their return to Britain. The couple also stressed the move was no reflection on the school and they thanked the staff for the exceptional care they received.
3: बंगलादेशको एक विशेष अदालतले पूर्व सत्तारूढ़ दल अवामी लीगका 7 वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय सुनाएको छ. पूर्व प्रधानमन्त्री शेख हसिनाको दलका 3 नेतामध्ये पूर्व महासचिव ओबैदुल कादर र पूर्व मन्त्री मोहम्मद अली अराफातलाई पनि सजाय सुनाइएको बंगलादेशी संचार माध्यमहरूले जनाएका छन्। उनीहरूमाथि सन् 2024 जनआन्दोलनलाई दमन गर्ने प्रयासमा संलग्न रहेको अभियोग लगाइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ उद्योग मन्त्री दीपक शाहले अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने दावी समेत गर्नुभएको छ हाल भारतबाट दैनिक 90 95 बुलेट मात्रै नेपाल आइरहेको छ नेकपा एमालेले विपत्तिको बेलामा समेत आफू एक्लै पर्याप्त छु भन्ने घमण्ड नपाल्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ सरकारको घमण्डकै कारण भोटेकुसी बाढीपछिको काम प्रभावकारी नभएको एमालेको भनाइ छ आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल
4: घटना घटिसकेपछि पनि राम्रो तयारी हुन सकेको भए सायद यति ठूलो मानवीय क्षति हुने थिएन होला आफ्नो सामर्थ्यको आकलन गर्न नसक्नु गम्भीर कमजोरी हो जुन घटना घट्यो त्यसको सामना हाम्रो वर्तमान सामर्थ्यले मात्र गर्न नसक्ने अवस्था थियो सत्ताले तत्काल सार्वजनिक आह्वान अनुरोध कूटनीतिक पहल मार्फत सहयोग माग गर्नु पर्थ्यो विभिन्न क्षेत्रका विज्ञहरूसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौं सरकारले विगतका विपदका अनुभवबाट शिक्षा लिँदै तत्काल सर्वदलीय बैठक राखेर अन्य राजनीतिक दलसँग छलफल समन्वय र सहकार्यका लागि पहल गर्नु पर्थ्यो यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुहोस् प्रधानमन्त्रीज्यू देश र जनताको माया तपाईँलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन
3: सरकारले सामान्य जनजीविकाको काम समेत गर्न नसकेको उहाँको आरोप छ
4: अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ निम्न वर्गका लागि विद्युतीय चुलोको सुविधा छैन काम छोडेर ग्यास खोल्न जाने कि काम गर्न जाने एक सुत्केरीका श्रीमानले ग्यास नपाएर खोलामा आम फालेको घटना ताजै छ यो सरकार ग्यास वितरणसम्म गर्न नसकेर लाचार साबित भएको छ प्रधानमन्त्रीज्यू बबिता पासवानले सडकमा शिशु जन्माएको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहँदा तपाईँलाई आत्मग्लानी भएन
3: सैनिक अस्पतालको आईसीयू कक्षमै बिरामीसँग अन्तर्वार्ता लिएको विषयमा सदनमा पनि विरोध हुन थालेको छ भोटेकोसी बाढीपछि सुरुङबाट निकालिएका दुईजनासँग आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा रासोपा सांसद समीक्षा बास्कोटाले आपत्ति जनाउनु भएको हो स्वास्थ्य संवेदनशीलताको विषयमा अब कानून बनाउनु पर्ने उहाँको माग छ
5: अस्पतालमा उपचाररत बिरामी अझ आईसीयूमै अन्तर्वार्ता लिनु या लिन स्वीकृति दिनु कति इथिकल प्र्याक्टिस हो विपदमा स्वास्थ्य पत्रकारिताको सीमा के हो सुरुङबाट उद्धार गर्दै ल्याउँदाखेरि बिरामीको पहिलो अवस्था भनेको उसको भाइटल्स ठिक छ कि छैन भनेर स्वास्थ्य कर्मीले उपचार गर्नुपर्छ तर हामी मिडिया तेर्साएर सवाल जवाफमा उत्रिन्छौँ आइसियु संवेदनशीलता उपचाररत बिरामीको स्वास्थ्य सुरक्षाको प्रोटोकल कसरी मेन्टेन गर्ने त्यस्तो क्रिटिकल केयर युनिटमा हामी कतिको संवेदनशील भएर एक घन्टाको अन्तर्वार्ता दियौँ यो आफैमा प्रश्न चिन्ह छ सम्बन्धित निकाय र चिकित्सकहरू कति गम्भीर बने बनेनन् स्वीकृति दिने अवस्थामा मानिसको जीवनभन्दा ठुलो कुनै कन्टेन्ट कुनै इन्टरभ्यू र कुनै भ्युज हुँदैन मानव जीवनलाई टिआरपीको मूल्यमा तौलिने काम बन्द हुनै पर्छ अब हामीले छिटै मेडिकल नेग्लिजेन्स ऐन पनि लागू गर्नुपर्ने हुन्छ
3: सैनिक अस्पतालको आईसीयूलाई स्टुडियो बनाएर लिइएको अन्तर्वार्ताबारे प्रेस काउन्सिल नेपालले सेना र स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको छ युट्युबर सुरज सिंह ठकुरीले भोटेकोसी बाढीको 10 दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय शाह र कवीर महर्जनको आईसीयूमै अन्तर्वार्ता लिएर प्रसारण गरेपछि चौतर्फी आलोचना भइरहँदा प्रेस काउन्सिल सेना र स्वास्थ्य मन्त्रालयले समेत छानबिन थालेका हुन् संचारकर्मी ठकुरीको कार्यक्रम पत्रकार आचार संहिता र मेडिकल प्रोटोकल विपरीत भन्दै आलोचना भइरहँदा सघन मा उपचाररत घाइतेसँग अन्तर्वार्ताको अनुमति दिएर स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै नेपाली सेनामाथि प्रश्न उठेको छ नेपाली कम्युनिष्ट पार्टीकी सचेतक पार्वती विकले राजधानीमा कोठा खोजिदिने कार्यालयले समेत दलितमाथि जातीय विभेद गरेको भन्दै सरकारमाथि प्रश्न उठाउनु भएको छ आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विक
6: दीपा नेपालीले माइतीघर मण्डलामा सरकार कोठा खोइ भन्दै सत्याग्रह शुरू गरेको ठ्याक्कै 150 दिन बितेछ विभेदका स्वरूपहरू झन नयाँ नयाँ ढंगले आइराखेका छन् भर्खरै मात्र मामा भान्जा भन्ने एउटा प्राइभेट कम्पनीले जो कोठा खोजिदिने अफिस हो त्यसले गरेको विभेद म यहाँहरूलाई सुनाउन चाहन्छु यो विभेद गर्ने मान्छेहरूलाई सरकारले कारवाही गर्छ कि गर्दैन
7: छेत्रीलाई बस्न मिल्ने एउटा रुम एउटा किचनको
2: भन्ने सदस्यलाई अडियो भिडियो सुनाउनलाई भने छैन, मैले आफ्नो भनाई राख्नुहोस्।
6: सरकारसँग म यो छिटो भन्दा छिटो कारवाहीको माग गर्दछु। यस्ता संस्थागत विभेदको सुरुवातले समाज कहीँ पुग्दैन, हाम्रो संविधानको रक्षा हुन सक्दैन। सरकार किन गम्भीर छैन? छिटो सरकारले कानून बनाउनु पर्यो भनेर एउटा चेली सडकमा आएको आज 150 दिनसम्म पनि सरकारले यो कुरा नसुन्नु असाध्यै पीडादायक अवस्था छ। सरकारले किन सुनिराखेको छैन?
3: रासोपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरूद्ध संसदबाट दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइएको छ। यही 26 पदमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्ति हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको हो। बैठकको शून्य समयमा सुनारले महानिरीक्षक कार्कीमाथि संगीन आरोप लगाउनु भएको थियो।
7: सामान्य आरोपको भरमा अहिलेसम्म 3 जना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइराखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई मध्यराती पिस्तोल भिराएर रेड कर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा सरकारसँग जवाफ मागेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद चन्द्रमोहन यादव
8: कहीँ सुन्नमा आएछ भनेछ, अहिले कञ्चटमै पिस्तोल राखेर थर्काउने कुरा आएछ, कहीँ कुरा आएछ प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ। यो कुरा असाध्यै अलोकतान्त्रिक कुरा हो, यसमा सरकारको के जवाब छ हामी सुन्न आतुर छौं।
3: सांसदहरूले प्रश्न गर्दा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै यादवले आपत्ति जनाउनु भएको छ। यसअघिको बैठकमा रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले राति 1 बजे पिस्तोल तेर्स्याएर रेड कर्नर नोटिस जारी गर्न लगाएको दावी गर्नुभएको थियो। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले गर्ने अधिवेशनमा सहभागी नहुन अपील गर्नुभएको छ। आज अपील जारी गर्दै देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै यस्तो प्रक्रिया अघि बढे आफू मुख दर्शक भएर नबस्ने चेतावनी दिनुभएको छ। देउवाले संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हित विपरीतको संज्ञा दिनुभएको छ। सहमतिको सम्भावना हुँदाहुँदै पनि विशेष महाधिवेशन पक्षधरले हतारमा महाधिवेशन गर्न लागेको उहाँको भनाइ छ। वाले मंगसिर 21-23 गतिसम्म हुने महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभएको छ। अब खबर फटाफट।
9: तनहुँको भानु नगरपालिकामै जग्गा पास र नक्सा प्रदान लगायतका जग्गा प्रशासन सम्बन्धी सेवा सुरु। भानुवासीले अब जग्गाको कामका लागि सदरमुकाम दमौली धाउनु नपर्ने। रसुवाको भटेकोशी बाढीमा परेका 34 देशका 607 विदेशी पर्यटक अझै सम्पर्कविहीन। 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको पर्यटन विभागको तथ्याङ्क। सुदूरपश्चिमका 143 जना भटेकोशी बाढीपछि अझै सम्पर्कविहीन। सबभन्दा बढी कैलालीका 67 जना, 71 जना भने सम्पर्कमा आए। 2 दशक यता पूर्वी नेपालमा जंगली हात्तीको आक्रमणबाट 97 जनाको मृत्यु। यही अवधिमा 45 जंगली हात्ती समेत मरेको प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको तथ्याङ्क। कालगति, करेन्ट लागेर र गोली प्रहारबाट झापामा मात्रै 25 हात्ती मरे। आउँदो असोज 3 देखि काठमाडौँ उपत्यकाका 28 रात्रिबस 6 नयाँ रूटमा पनि चल्ने। गोदावरीदेखि बुढा नीलकण्ठ, भक्तपुरको जगातीदेखि रत्नपार्क ठमेल, विमानस्थलदेखि नागडुङ्गा, किर्तिपुरदेखि न्यू रोड र चक्रपथमा दुईतर्फी फन्को लाग्ने रात्रिबस चलाइने। भाडा 80 रुपियाँसम्म लाग्ने। भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशुली मुगलिन करिडोरका 12 झोलिङ्गे पुलको मर्मत हुँदै ती पुल असोज 20 गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्य। र नेपाली काँग्रेसको आसन्न महाधिवेशनका लागि ओडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेद्वार शुल्क निर्धारण। केन्द्रीय सभापति उम्मेद्वार बन्न 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 र केन्द्रीय सदस्य उम्मेद्वार बन्न 11,000 लाग्ने। ओडा सभापतिका लागि 1,000 रुपियाँ दस्तुर।
3: र बंगलादेशको एक विशेष अदालतले पूर्व सत्तारूढ दल अवामी लीगका सात वरिष्ठ नेतालाई मृत्यु दण्डको सजाय सुनाएको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको दलका तीन नेतामध्ये पूर्व महासचिव ओबैदुल कादर र पूर्व मन्त्री मोहम्मद अली आराफातलाई पनि सजाय सुनाइएको बंगलादेशी संचार माध्यमहरूले जनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेको सितृशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च चलिराखेको अवस्था हो।
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीडा।
2: अब अहिले खोला देखे भए चाहिँ हामीलाई तर्सिन्छ, पहिरन आउने ठाउँमा, पहिरन आएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्,
4: Officials on the numbers could rise if fighting continues.
3: यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकुहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय संकट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्त्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रुट, स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनात गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक वक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए। तर त्यो दावी कियेभ र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बङ्गलादेशको एक विशेष अदालतले 2 अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लिगका 7 वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 मृत्यु भएको थियो। 10 अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 धेरैको शव फेला परेको र 5000 धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अद्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रह
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोका टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको टनेलहरू पुरै ब्लक भएको त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हामीले हेरिरहेछौँ, तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ र सँगसँगै चाहिँ अब अहिलेको धेरैजना ठाउँमा सर्चको काम ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
5: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
1: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
5: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो,
1: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेछौँ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
6: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 बिन्दा तामाङले बताइन्।
7: त्यहाँ त केही छैन, सब बगाहा नि त, घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनेरि घर थियो, पूर्जा कहाँनेरि थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भाहा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
6: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
8: त्यहाँ त असम्भव छ, जान सकिन्न, सबै घरहरू सबै त्यो उल्ट क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यसरी त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएदेखि चाहिँ सहज हुन्छ।
6: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
2: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, अब पहिले पूर्णिमा अब पहिलो देखेपछि भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, भारी नआउने ठाउँमा, पहिलो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
6: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सडक विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
9: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 चाहिँ यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ ट्र्याक खनेको ठाउँमा चाहिँ त्यहाँ पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
0: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ थिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
9: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठिक छ। अब ठुलो भारी बर्सात भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ एङ्करिङहरू माइक्रोपाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य बर्सातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ र दसैँ पछाडि को फेरि फेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
0: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
9: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ, सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस कृष्णभीरमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। कृष्णभीरमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन 1.5 किलोमिटर ट्र्याक थिएन त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
0: अन्तिममा अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
9: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने चाहिँ अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
0: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वासिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
10: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
0: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पटिकोसी बाढीमा परि हराइरहेका श्रमिक तथा कर्मचारीको खोज र उद्धारको काम नुवाकोट र रसुवाका अधिकांश जलविद्युत आयोजनामा रोकिएको छ। बाढीबाट क्षति भएका 13 आयोजना मध्ये अहिले चिलिमे माथिल्लो त्रिशुली 1 र माथिल्लो त्रिशुली 3B मात्रै खोज र उद्धारको काम जारी छ। अन्य आयोजनामा भने थप खोजी रोकिएको हो। 111 मेगावाटको रसुवागढी 120 मेगावाटको रसुवा भोटेकोसी 5 मेगावाटको मैलुङ खोला 60 मेगावाटको माथिल्लो त्रिशुली 3A 14.1 मेगावाटको देवीघाट र 14.3 मेगावाटको माथिल्लो मैलुङ लगायत आयोजनामा हराइरहेका कर्मचारी र श्रमिकको खोजी रोकिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार 11 आयोजनामा कार्यरत 868 जना अझै सम्पर्कविहीन छन्। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले भोटेकोसी बाढीपछिको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भएको छ। सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको राईको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई
4: आकु बेसी सुरुङ 216 नम्बरमा त्यहाँ चाहिँ 300 करिब करिब भित्र चाहिँ बेपत्ता भएको छ र अहिले जम्मा त्यहाँ सुरक्षा कर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी 20 खटिएको छ। यो किन ढिलाइ गरियो यो सरकारले म प्रश्न गर्न चाहन्छु। त्यसै गरी हिजो अस्ति चिलेमी हाइड्रो पावरमा पनि लगभग 6-8 त्यहाँ बेपत्ता छ भनिएको छ। त्यहाँ पनि हामीले 3-4 त्यहाँ काम गर्न सक्यौँ। बल्ल बल्ल त्यहाँ चाहिँ ट्विनबाट चाहिँ मान्छे वार पार गर्नलाई चाहिँ सहज भएको छ। त्यहाँ हामीले सघाएको छौँ। सरकारको यसपालिको कमजोरी कारणले गर्दाखेरि धेरै बाँच्न सक्ने बचाउन सक्ने आम नागरिकहरूको तपाईँको चाहिँ अकालमा ज्यान गएको छ। त्यसको एउटै मात्रै म उदाहरण पेश गर्न चाहन्छु यो सम्मानित सदनमा। हामी बेत्रवती बजारमा 11 समयमा हामी बेत्रवतीमा थियौँ जहाँ चाहिँ एकजना महिला आज 11 उद्धार गरियो। पश्चिम सुदूरपश्चिमतिर केही युवाहरूले आफ्ना आफन्त खोज्दै जाँदै गर्दाखेरि कराउँदै जाँदै गर्दाखेरि भेटिएका ती वृद्ध महिला हुन्। यसको मतलब सरकारले म के भन्न खोजिरहेको छु भने सरकारको उदार कार्यमा ढिलाइ सुस्तीको कारणले गर्दाखेरि आज धेरै आकालमा तपाईँको चाहिँ नागरिक ज्यान गुमाएका छन्।
3: रासोपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरूद्ध संसदबाट दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइएको छ। A26 पदौमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्ति हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको हो। बैठकको सुन्ने समयमा सुनारले महानिरीक्षक कार्कीमाथि संगीन आरोप लगाउनु भएको थियो।
5: सामान्य आरोपको भरमा अहिलेसम्म 3 मन्त्री बर्खास्तमा परिसक्नु भएको छ तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइराखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ। यो बारेमा सचेत हुनुपर्छ।
3: कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुनु अघि सर्वदलीय बैठक राख्न सुझाव दिनुभएको छ। आज सभामुख डोलप्रसाद अर्यालसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले महासभामा नेपालले उठाउन लागेको विषयमा जानकारी गराउन सर्वदलीय बैठक आवश्यक रहेको बताउनुभयो। तर बैठकमा प्रधानमन्त्रीले कुनै चासो नदेखाएको आङदेम्बेको आरोप छ। बाढी पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएको छ। सर्केघाट गाउँपालिका 4 थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सड़क अवरूद्ध हुनुका साथै खाद्यान्न बालीमा पनि क्षति भएको छ। अवकाश पाउन 4 बाँकी रहेका जिल्ला न्यायाधीश हिमलाल बेलवासेलाई न्याय परिषदले उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको छ। बेलवासे आउँदो असोज 4 63 उमेर पूरा गरी अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। संविधान अनुसार जिल्ला र उच्च अदालतका न्यायाधीशले 63 उमेर पूरा भएपछि अवकाश पाउँछन्। आज बसेको न्याय परिषद बैठकले बेलवासे सहित उच्च अदालतका 3 र जिल्ला अदालतका 1 न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ। अमेरिकाले अन्तरिक्षमा पनि हतियार तैनाथ गरेको पहिलो पटक पुष्टि गरेको छ। अमेरिकी अन्तरिक्ष फौजका प्रवक्ताका अनुसार ती हतियार पृथ्वीको कक्षमा राखिएका छन्। ती हतियारले शत्रु वा सम्भावित आक्रमणकारीको खतरा भएमा आफ्ना अन्तरिक्ष सम्पत्तिको रक्षा गर्न सक्ने उहाँको दावी छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सत्तारूढ राजोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक डाक्नु भएको छ। भोलि बुधबार बिहान 11 बजे राजोपा संसदीय दलको कार्यालयमा बैठक डाकिएको राजोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा छलफल हुनेछ। यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ। प्रमुख प्रतिपक्षी दल कंग्रेसले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई मध्यराती पिस्तोल फिराएर रेड कर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा सरकारसँग जवाब मागेको छ। प्रतिनिधि सभा बैठकमा सांसद चन्द्रमोहन यादव
4: कहीँ सुन्नमा आएछ भनेछ अहिले कञ्चटमै पिस्तोल राखेर थर्काउने कुरा आएछ, कहीँ कुरा आएछ प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ। यो कुरा असाध्यै अलोकतान्त्रिक कुरा हो, यसमा सरकारको के जवाब छ हामी सुन्न आतुर छौं।
3: सांसदहरूले प्रश्न गर्दा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै यादवले आपत्ति जनाउनु भएको छ। यसअघिको बैठकमा राजोपा सांसद अमरेश कुमार सिंहले सरकारले राति 1 बजे पिस्तोल तिर्साएर रेड कर्नर नोटिस जारी गर्न लगाएको दावी गर्नुभएको थियो। मकवानपुरको इन्द्र सरोवर 2 सुकौरामा भएको गाडी दुर्घटनामा मृत्यु भएका 4 जनाको परिचय खुलेको छ। हेटौँडा भीमफेदी कुलेखानी फाखेले सडक खण्डमा भएको दुर्घटनामा 4 जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। एसपी श्याम खत्रीका अनुसार 3 जना घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ, 1 जनाको हेटौँडामा उपचार भइरहेको छ। बजारमा चिनीको कृत्रिम अभाव सृजना गरी चरको मूल्य असुल्न थालिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ। 1 किलो चिनी पाउन पसल पसल भौँतारिनुपर्ने र पाइहाले पनि किलोको 170 रुपियाँसम्म तिर्नुपर्ने चरम लुटको शिकार भइरहेको उपभोक्ताको गुनासो छ।
5: विभागले साल ट्रेडिङ मार्फत मूल्य निर्धारण गर्ने भएको हो। तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रुपियाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार भाटभटेनी, सल्सबेरी, बिगमार्ट लगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रति केजी 110 रुपियाँमै चिनी बिक्री गर्नुपर्नेछ। अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाइ छ। अहिले खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मनपरी मूल्य लिइरहेको गुनासो बढ़िरहेको छ। चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाइने विभागले जनाएको छ। बजारमा अनुचित नाफाखोरी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कड़ा कार्यवाही गरिने सापकोटाले चेतावनी दिनुभएको छ।
3: खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 11 खार्मीमा बाँदरलाई हानेको गोली लागेर 1 व्यक्तिको मृत्यु भएको छ। महावीरका 54 वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सैठाउँका 52 वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। जिल्लाबाट खटिएको प्रहरी टोली आइपुगेपछि सरजमिन गरेर मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने तयारी गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिनुभएको छ। खार्मीमा भएको घटनाका विषयमा जानकारी पाउन साथ अनुसन्धान गर्न जिल्लाबाट इन्सपेक्टर निराजन बस्नेतको टोली परिचालन गरिएको डिएसपी प्रकाश पुढाथोकीले जानकारी दिनुभएको छ। चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई आग्रह गरेको छ। वाशिङटनले अन्तरिक्षमा हतियार तैनात गरेको थाहा भएपछि चीनको आग्रह आएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी कदमको विरोध गरेका छन्।
6: China has always been committed to the peaceful use of outer space and safeguarding security in outer space. We urge the US to stop its military buildup and war preparations in outer space and take concrete actions to safeguard global strategic stability.
3: अमेरिकी एयरफोर्सले आफ्ना सैनिकको प्रतिरक्षाका लागि हतियार राखेको बताए पनि यसको प्रकारबारे केही बताएको छैन। बेलायतको जोइन्ट फोर्सेस कमान्डका जनरल सर क्रिस डेफरेलले रहिसकेका डेभरेलले अमेरिकाले राखेका हतियारले विरोधीका उपग्रह ध्वस्त बनाउने नभएर सेवा अवरुद्ध गर्ने खालका हुन सक्ने बताउनु भएको छ। नेपाल क्रिकेट संघले एसियाली खेलकुदका लागि दिपेन्द्र सिंह ऐरेको नेतृत्वमा टोली घोषणा गरेको छ। टोलीमा ऐरीसँगै कुशल फुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा र लोकेश बम हुनुहुन्छ। यस्तै सन्दीप लामिछाने, गुलसन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ललाई पनि टोलीमा समावेश गरिएको छ। एसियाली खेलकुद प्रतियोगिता अर्को सातादेखि जापानमा सुरु हुँदैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: त्रिशुली मुगलिन करिडोरमा क्षतिग्रस्त 12 झोलुङ्गी पुलहरूको मर्मत सुरु भएको छ. प्रधानमन्त्री कार्यालयले तादिङको कालिकास्थान, मालिङ्गा मझवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतल बजार क्युरानीटार र बेलखुपोतिया झोलुङ्गे पुलको मर्मत कार्य सुरु भएको जनाएको छ. नुवाकोट र धादिङ जोड्ने क्युरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोर्खा र धादिङ जोड्ने बादारी झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ. यी पुलहरू असोज 20 गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको कार्यालयको भनाइ छ. यसका साथै बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको जनाइएको छ. मर्मत नै हुन नसक्ने गरी क्षति भएका 33 झोलुङ्गे पुलको भने पुनर्निर्माणका लागि भदौ 17 गते बोलपत्र आह्वान भएको छ. माथिल्लो त्रिशुली 3A र 3B जलविद्युत आयोजनाका सुरुङमा श्रमिकको खोजी जारी राखिएको छ. चिलिमे सुरुङमा पनि 6 श्रमिक जीवित नै रहेको अपेक्षाका साथ खोजी जारी रहेको छ. संयुक्त सुरक्षा फौजले 3A को सम्भावित स्थानमा खोजी कार्य अन्तिम चरणमा पुर्याएको छ भने 3B मा निर्माणाधीन विद्युत उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन भइरहेको छ. जलविद्युत आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको सिडिओ शम्भु प्रसाद रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अवलोकन गरेका छन्। 3B आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिएको जानकारी अनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत 44 कर्मचारी सम्पर्कविहीन भएका छन्। त्यस्तै आयोजनाको निर्माणमा संलग्न 2 कम्पनीमा आबद्ध 4 चिनिया नागरिकसहित 142 श्रमिकको खोज तथा उद्धारलाई तीव्र बनाइएको छ. अब कर्मचारी तथा कामदार हुन सक्ने सम्भावित स्थानमध्ये विद्युत उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ. निर्माणाधीन भवनको अग्रभागका 5 पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर बगरमा परिणत भएको छ. त्रिशुली 3B को खोज तथा उद्धारमा यसअघि चीन, अस्ट्रेलिया, क्यानाडा र दुबईबाट आएका सुरक्षाकर्मी र उद्धारकर्मी समेत परिचालन गरिएको थियो. 3A को सुरुङ क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरिएकामा क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेको छ. नेपाली कम्युनिस्ट पार्टीका सचेतक पार्वती भिकाले राजधानीमा कोठा खोजिदिने कार्यालयले समेत दलितमाथि जातीय विभेद गरेको भन्दै सरकारमाथि प्रश्न उठाउनु भएको छ. प्रतिनिधि सभा बैठकमा सांसद भिक
4: दिपा नेपालीले माइतीघर मण्डलामा सरकार कोठा खोइ भन्दै सत्याग्रह सुरु गरेको ठ्याक्कै 150 बितेछ. विभेदका स्वरूपहरू झन नयाँ नयाँ ढङ्गले आइराखेका छन्। भर्खरै मात्र मामा भान्जा भन्ने एउटा प्राइभेट कम्पनीले जो कोठा खोजिदिने अफिस हो त्यसले गरेको विभेद म यहाँहरूलाई सुनाउन चाहन्छु. यो विभेद गर्ने मान्छेहरूलाई सरकारले कारवाही गर्छ कि गर्दैन?
5: छेत्रीलाई बस्न मिल्ने एउटा रुम
6: मान्य सदस्यलाई अडियो भिडियो सुनाउनलाई भने छैन, मैले आफ्नो भनाई राख्नुहोस्।
4: सरकारसँग म यो छिटो भन्दा छिटो कारवाहीको माग गर्दछु। यस्ता संस्थागत विभेदको सुरुवातले समाज कहीँ पुग्दैन, हाम्रो संविधानको रक्षा हुन सक्दैन। सरकार किन गम्भीर छैन? छिटो सरकारले कानुन बनाउनु पर्यो भनेर एउटा चेली सडकमा आएको आज 150 पनि सरकारले यो कुरा नसुन्नु असाध्यै पीडादायक अवस्था छ। सरकारले किन सुनिराखेको छैन?
3: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ.
7: अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र अलमलमा परेको छ. यसले गर्दा आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभाव हुन सक्ने चिन्ता बढेको छ. विद्यालय तहमा हाल रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले कार्यदल बनाएर काम गरिरहेको छ. कार्यदलले विभिन्न समूह मार्फत जिल्लामा गएर विद्यार्थी, शिक्षक, अभिभावक, नीति निर्माता लगायत अन्य सरोकारवाला समूहबाट पृष्ठ पोषण लिइरहेको छ. यही अन्यलका बीच जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्य पुस्तक छपाईका लागि आवश्यक निर्णय गरिदिन पाठ्यक्रम विकास केन्द्रलाई पटक पटक अनुरोध गरिरहेको छ.
3: नेपालले भारतलाई कम्तीमा 1 हप्तासम्म दैनिक 160 बुलेट ग्यास पठाइदिन आग्रह गरेको छ.
2: उद्योग मन्त्री दीपक शाहले अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने दावी समेत गर्नुभएको छ। हाल भारतबाट दैनिक 90-95 बुलेट मात्रै ग्यास नेपाल आइरहेको छ। कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ।
3: खबर यति नै, नमस्कार।
8: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: भारतबाट खनिज इन्धनको मूल्य बढेर आए पनि नेपालमा नबढाइने भएको छ। नेपाल ऑयल निगमले हाललाई खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। भदौ 30 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रुपियाँ र डिजलमा प्रति लिटर 4.68 रुपियाँले वृद्धि भएर आएको छ। यो निर्णय बुधबारदेखि लागू भएको छ। मूल्य समाजन नगर्दा ऑयल निगमलाई पाक्षिक रूपमा 1,91,69,00,000 रुपियाँ घाटा हुने भएको छ। नयाँ निर्णय अनुसार काठमाडौँ पोखरा र दिपाल लगायतका क्षेत्रमा पेट्रोल र डिजल प्रति लिटर 200 रुपियाँमै बिक्री हुनेछ भने खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर 2,060 रुपियाँ कायम रहनेछ। हवाई इन्धनको मूल्य 249 रुपियाँ प्रति लिटर छ। नुवाकोट र रसुवामा पुल र सडक खोल्ने काम भइरहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। रसुवामा टिकुरे जिपजिबे पोगडी टार हुँदै रसुवा जाने बाटोको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। गल्छी देवीघाट खण्डको रातमाटेमा पहाड कटान गरेर सवारी सञ्चालनमा ल्याइएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। बेत्रावतीमा बेलीब्रिज राख्न जग निर्माण सुरु गरिँदा कृष्णभीरमा 250 मिटर सडकमा ग्राभल गर्न सुरु भएको छ। नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा 2,155 जनाले आश्रय लिइरहेका छन्। प्राधिकरणका अनुसार तनहुँको आबु खैरेनीबाट गोर्खा हुँदै काठमाडौँ आवतजावतका लागि 3 वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। मकवानपुरको इन्द्र सरोवर 2 सुकौरोमा भएको गाडी दुर्घटनामा मृत्यु भएका 4 जनाको परिचय खुलेको छ। हेटौँडा भीमफेदी कुलेखानी फाकेले सडक खण्डमा भएको दुर्घटनामा 4 जना पुरुषको मृत्यु भएको प्रहरले जनाएको छ। एसपी श्याम खत्रीका अनुसार 3 जना घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। 1 जनाको हेटौँडामा उपचार भइरहेको छ। पृथ्वी राजमार्ग कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको शर्मा जेडआईभी जेभीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालले निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार काम सुरु भएको 12 दिनमा ग्राभलिङ, स्लोप कटिङ र नाली निर्माण गरिएको छ।
4: गति चाहिँ कुनै पनि हालतमा हामीले बाटो सञ्चालन गर्ने काम अगाडि बढिरहेको छ, त्यो अनुसारै बाटो सञ्चालन हुन्छ। हामीले पहिलो चरणमा लगभग 9-10 दिनसम्म चाहिँ हामीले 11-12 पनि हेभी इक्विपमेन्टहरू परिचालन गरेर काम गरेका छौँ। अब इक्विपमेन्टको भन्दा पनि अब फिनिसिङको लेभलमा आइपुगेका छौँ। त्यही भएर हामीले आवश्यक मजदुर, हामीले 40-50 जना मजदुरहरू स्किल अनस्किल गरेर 40-50 जना हामी म्यान पावरहरू यहाँ छौँ।
3: आइतबार कटिङ तथा सडक सम्हाल्ने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा पास गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि निर्माणलाई तीव्रता दिइएको छ। अब खबर फटाफट।
5: तनहुँको भानु नगरपालिकामै जग्गा पास र नक्सा प्रदान लगायतका जग्गा प्रशासन सम्बन्धी सेवा सुरु। भानुवासीले अब जग्गाको कामका लागि सदरमुकाम दमौली धाउनु नपर्ने। रसुवाको भटेकोशी बाढीमा परेका 34 देशका 607 विदेशी पर्यटक अझै सम्पर्कविहीन। 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको पर्यटन विभागको तथ्याङ्क। सुदूरपश्चिमका 143 जना भटेकोशी बाढीपछि अझै सम्पर्कविहीन। सबभन्दा बढी कैलालीका 67 जना, 71 जना भने सम्पर्कमा आए। 2 दशक यता पूर्वी नेपालमा जंगली हात्तीको आक्रमणबाट 97 जनाको मृत्यु। यही अवधिमा 45 जंगली हात्ती समेत मरेको प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको तथ्याङ्क। कालगति, करेन्ट लागेर र गोली प्रहारबाट झापामा मात्रै 25 हात्ती मरे। आउँदो असोज 3 देखि काठमाडौँ उपत्यकाका 28 रात्रिबस 6 नयाँ रूटमा पनि चल्ने। गोदावरीदेखि बुढा नीलकण्ठ, भक्तपुरको जगातीदेखि रत्नपार्क ठमेल, विमानस्थलदेखि नागढुङ्गा, किर्तिपुरदेखि न्यू रोड र चक्रपथमा 2 तर्फी फन्को लाग्ने रात्रिबस चलाइने। भाडा 80 रुपियाँसम्म लाग्ने। भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशुली मुगलिन करिडोरका 12 झोलिङ्गे पुलको मर्मत हुँदै ती पुल असोज 20 गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्य। र नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनका लागि ओडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेद्वार शुल्क निर्धारण। केन्द्रीय सभापति उम्मेद्वार बन्न 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 र केन्द्रीय सदस्य उम्मेद्वार बन्न 11,000 लाग्ने। ओडा सभापतिका लागि 1,000 रुपियाँ दस्तुर।
3: नेपाल क्रिकेट संघले एसियाली खेलकुदका लागि दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोली घोषणा गरेको छ। टोलीमा ऐरीसँगै कुशल पुर्थेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा र लोकेश बम हुनुहुन्छ। यस्तै सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ललाई पनि टोलीमा समावेश गरिएको छ। एसियाली खेलकुद प्रतियोगिता अर्को सातादेखि जापानमा सुरु हुँदैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: माथिल्लो त्रिशुली थ्री ए र थ्री बी जलविद्युत आयोजनामा श्रमिकको खोजी जारी राखिएको छ। चिलिमी सुरुङमा पनि छजना श्रमिक जीवितै भेटिने अपेक्षाका साथ खोजी जारी रहेको छ। संयुक्त सुरक्षा फौजले थ्री एको सम्भावित स्थानमा खोजी कार्य अन्तिम चरणमा पुर्याएको छ भने थ्री बीमा निर्माणाधीन विद्युत उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन भइरहेको छ। थ्री बी आयोजनाका प्रमुख आनन्द ढुङ्गेलले दिएको जानकारी अनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत 44 जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
4: 44 जना
3: अब कर्मचारी तथा कामदार हुन सक्ने सम्भावित स्थानमध्ये विद्युत उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ। निर्माणाधीन भवनको अग्रभागका 5 वटा पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर बगरमा परिणत भएको छ। त्रिएको सुरुङ क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरिएकामा क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेको छ। चौधरी ग्रुपले नेपालमा इभिटोल ट्याक्सी ल्याउन प्रयास सुरु भएको जनाएको छ। ग्रुपका निर्माण चौधरीले बाढी जस्ता सङ्कट तथा अन्य समयका लागि आकाशमा उड्ने ट्याक्सी सेवाका लागि काम गरिरहेको बताउनु भएको छ। खास गरी सहरी क्षेत्रमा हुने जाम तथा प्रदूषण नहुने यस्तो वाहन बिजुलीबाट चल्ने गर्दछ। एकपटकमा 100 किलोमिटरसम्म उड्न सक्ने यस्तो वाहनले ध्वनि प्रदूषण पनि नगर्ने बताइन्छ। खोटाङको दिक्तेल रूपाकोट मौजागढी नगरपालिका 11 खार्मीमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। महावीरका 54 वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका 52 वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। जिल्लाबाट खटिएको प्रहरी टोली आइपुगेपछि सरसमिन गरेर मृतकको साप र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउन तयार गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिनुभएको छ। खार्मीमा भएको घटनाका विषयमा जानकारी पाउनसाथ अनुसन्धान गर्न प्रहरी निरीक्षक निराजन बस्नेतको टोली परिचालन गरिएको डिएसपी प्रकाश पुराथोकेले जानकारी दिनुभएको छ। बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुल्न थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ। 1 किलो चिनी पाउन पसल भौतारिनुपर्ने र पाइहाले पनि किलोको 170 रुपियाँसम्म तिर्नुपर्ने अवस्थाको शिकार भइरहेको उपभोक्ताको गुनासो छ।
5: विभागले साल ट्रेडिङ मार्फत मूल्य निर्धारण गर्ने भएको हो। तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रुपियाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार भाटभटेनी, सल्सबेरी, बिगमार्ट लगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रति केजी 110 रुपियाँमै चिनी बिक्री गर्नुपर्नेछ। अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाइ छ। अहिले खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मनपरी मूल्य लिइरहेको गुनासो बढ़िरहेको छ। चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाइने विभागले जनाएको छ। बजारमा अनुचित नाफाखोरी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कड़ा कार्यवाही गरिने सापकोटाले चेतावनी दिनुभएको छ।
3: सत्तारूढ राजसपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक टाक्नु भएको छ। बुधबार बिहान 11 बजे राजसपा संसदीय दलको कार्यालयमा बैठक डाकिएको राजसपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। बैठकमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा छलफल हुनेछ। यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ। चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई आग्रह गरेको छ। वाशिङटनले अन्तरिक्षमा हतियार तैनात गरेको थाहा भएपछि चीनको आग्रह आएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी कदमको विरोध गरेका छन्।
6: China has always been committed to the peaceful use of outer space and safeguarding security in outer space. We urge the US to stop its military buildup and war preparations in outer space and take concrete actions to safeguard global strategic stability.
3: अमेरिकी एयरफोर्सले आफ्ना सैनिकको प्रतिरक्षाका लागि हतियार राखेको बताए पनि यसको प्रकारबारे केही बताएको छैन। बेलायतको जोइन्ट फोर्सेस कमान्डका अवकाशप्राप्त जनरल सर क्रिस डेफ्रेलले अमेरिकाले राखेका हतियारले विरोधीका उपग्रह ध्वस्त बनाउने नभएर सेवा अवरोध गर्ने खालका हुन सक्ने बताउनु भएको छ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: भारतबाट खनिज इन्धनको मूल्य बढेर आए पनि नेपालमा नबढाइने भएको छ। नेपाल ऑयल निगमले हाललाई खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। भदौ 30 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रुपियाँ र डिजलमा प्रति लिटर 4.68 रुपियाँ वृद्धि भएर आएको छ। यो निर्णय बुधबारदेखि लागू भएको छ। मूल्य समासन नगर्दा ऑयल निगमलाई पाक्षिक रूपमा 1,91,69,00,000 रुपियाँ घाटा हुने भएको छ। नयाँ निर्णयअनुसार काठमाडौँ, पोखरा र दिपाल लगायत क्षेत्रमा पेट्रोल र डिजल प्रति लिटर 200 रुपियाँमा बिक्री हुनेछ भने खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर 2060 रुपियाँ कायम रहनेछ। हवाई इन्धनको मूल्य प्रति लिटर 249 रुपियाँ छ। पृथ्वी राजमार्ग कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको शर्मा जेडआइभीजेभीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालले निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार काम सुरु भएको 12 दिनमा ग्राभलिङ, स्लोप कटिङ र नाली निर्माण गरिएको छ।
4: एक गति चाहिँ कुनै पनि हालतमा हामीले बाटो सञ्चालन गर्ने काम अगाडि बढिरहेको छ, त्यो अनुसारै बाटो सञ्चालन हुन्छ। हामीले पहिलो चरणमा लगभग 9-10 दिनसम्म चाहिँ हामीले 11-12 पनि हेभी इक्विपमेन्टहरू परिचालन गरेर काम गरेका छौँ। अब इक्विपमेन्टको भन्दा पनि अब फिनिसिङको लेभलमा आइपुगेका छौँ। त्यही भएर हामीले आवश्यक मजदुर, हामीले 40-50 जना मजदुरहरू स्किल अनस्किल गरेर 40-50 जना हामी मेन पावरहरू यहाँ छौँ।
3: आइतबार कटिङ तथा सडक सम्हाल्ने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा पास गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि निर्माणलाई तीव्रता दिइएको छ। त्रिशुली मुगलिन करिडोरमा क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मत सुरु भएको छ। प्रधानमन्त्री कार्यालयले धादिङको कालिकाथान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतल बजार, क्युरेनीटार र बेलखुभुतिया झोलुङ्गे पुलको मर्मत सुरु भएको जनाएको छ। नुवाकोट र धादिङ जोड्ने केउरानी गहते, पिमलटार, जगाराम, कोटोपु, कल्लेरी, फोसरेटार र फिलिङ झोलुङ्गे पुल तथा गोर्खा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ। यी पुलहरू असोज 20 गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको कार्यालयको भनाइ छ। यसका साथै बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको जनाइएको छ। मर्मत नै हुन नसक्ने गरी क्षति भएका 33 झोलुङ्गे पुलको भने पुनर्निर्माणका लागि भदौ 17 गते बोलपत्र आह्वान गरिएको छ। मुस्ताङको घरपसोङमा घरपसोङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। घरपसोङ गाउँपालिका 4 जुमसुममा भएको सम्मेलनमा वन तथा वातावरण मन्त्री गीता चौधरीले स्थानीय तहदेखि जलवायु चुनौती सम्बोधन गर्नका लागि सङ्घीय सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
5: स्थानीय तह, यो क्षेत्र, यो प्रदेश, यो देश अन्तर्राष्ट्रिय स्तरमा यो आवाजलाई लेख्न भनेको चाहिँ हाम्रो जलवायु सम्मेलनको घोषणा अनि घोषणा पत्रको चाहिँ कुराहरूलाई चाहिँ हामीले अन्तर्राष्ट्रिय रूपमा लिएर जाँदा छौँ। विकसित राष्ट्रहरूले जलवायु वस्तुको प्रतिबद्धता अनुसारको योगदान पनि गरिनुपर्छ र त्यो योगदान गर्नका निम्ति त प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन समुदायका लागि क्षमता अभिवृद्धि पनि गर्नुपर्छ, वैज्ञानिक तथ्यअनुसार कार्बन उत्सर्जन घटाउनुपर्छ। यसको लागि नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हामीले नेगोसिएसन गर्नको लागि तयार छौँ र गर्नेछौँ।
3: नेपालले भारतलाई कम्तीमा 1 सातासम्म दैनिक 160 बुलेट ग्यास पठाइदिन आग्रह गरेको छ।
6: उद्योग मन्त्री दीपक शाहले अबको 1 हप्तामा ग्यासको आपूर्ति सहज हुने दावी समेत गर्नुभएको छ। हाल भारतबाट दैनिक 90-95 बुलेट मात्रै ग्यास नेपाल आइरहेको छ। कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिण्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। नवनियुक्त मन्त्री शाहले आज आल निगममा गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझ्नु भएको छ। मन्त्रीको निर्देशन अनुसार निगमले इन्डियन आयल कर्पोरेशनलाई पत्राचार गरेको जनाइएको छ।
3: एनभिडिया कम्पनीका प्रमुख कार्यकारी जेन्सन ह्वाङले कृत्रिम बुद्धिमत्ता एआईका लागि कानून नचाहिने बताउनु भएको छ। कम्पनीहरूले असुरक्षित लाग्ने उत्पादन नगरेर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने भएकाले कानून नचाहिने उहाँको भनाइ छ। एन्थ्रोपिकका प्रमुखले भने एआई उद्योगका लागि आधारभूत नियम बनाउनु पर्ने बताउनु भएको छ। यहीबीच सेनेटर बर्नी स्यान्डर्सले अमेरिकाले एआई नियमनका लागि चीनसँग मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभएको छ। नेपाल प्रिमियर लिग क्रिकेटमा अस्ट्रेलियाका डेभिड वार्नर पनि सहभागी हुने पक्का भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सत्तारूढ राजसपाका सभापति रवि लामी छन्द्रेले सर्वदलीय बैठक डाक्नु भएको छ। आज बुधबार बिहान 11 बजे राजसपा संसदीय दलको कार्यालयमा बैठक डाकिएको राजसपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। बैठकमा उच्चस्तरीय राजनैतिक संयन्त्र गठनका विषयमा छलफल हुनेछ। यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ। चौधरी ग्रुपले नेपालमा इभी टोल ट्याक्सी ल्याउन प्रयास सुरु भएको जनाएको छ। सिजी कर्पोरेसन ग्लोबलका निर्माण चौधरीले बाढी जस्ता संकट तथा अन्य समयका लागि आकाशमा उड्ने ट्याक्सी सेवाका लागि काम गरिरहेको बताउनु भएको छ। खास गरी सहरी क्षेत्रमा हुने जाम तथा प्रदूषण नहुने यस्तो वाहनले वाहन बिजुलीबाट चल्ने गर्दछ। एकपटकमा 100 किलोमिटरसम्म उड्न सक्ने यस्तो वाहनले ध्वनि प्रदूषण पनि निकै कम गर्ने भनिएको छ। बजारमा चिनीको कृत्रिम अभाव सृजना गरी चर्को मूल्य असुल्न थालिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ। 1 किलो चिनी पाउन पसल पसल भौँता रिन्नुपर्ने र पाइहाले पनि किलोको 170 रुपियाँसम्म तिर्नुपर्ने अवस्था सृजना भइरहेको उपभोक्ताको गुनासो छ।
4: विभागले साल ट्रेडिङ मार्फत मूल्य निर्धारण गर्ने भएको हो। तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रुपियाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार भाटभटेनी, सल्सबेरी, बिगमार्ट लगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रति केजी 110 रुपियाँमै चिनी बिक्री गर्नुपर्नेछ। अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाइ छ। अहिले खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मनपरी मूल्य लिइरहेको गुनासो बढ़िरहेको छ। चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशन सँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाइने विभागले जनाएको छ। बजारमा अनुचित नाफाखोरी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कड़ा कार्यवाही गरिने सापकोटाले चेतावनी दिनुभएको छ।
3: अब खबर फटाफट।
5: तनहुँको भानु नगरपालिकामै जग्गा पास र नक्सा प्रदान लगायतका जग्गा प्रशासन सम्बन्धी सेवा सुरु। भानुवासीले अब जग्गाको कामका लागि सदरमुकाम दमौली धाउनु नपर्ने। रसुवाको भोटेकोशी बाढीमा परेका 34 देशका 607 विदेशी पर्यटक अझै सम्पर्कविहीन। 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको पर्यटन विभागको तथ्याङ्क। सुदूरपश्चिमका 143 जना भोटेकोशी बाढीपछि अझै सम्पर्कविहीन। सबभन्दा बढी कैलालीका 67 जना, 71 जना भने सम्पर्कमा आए। 2 दशक यता पूर्वी नेपालमा जंगली हात्तीको आक्रमणबाट 97 जनाको मृत्यु। यही अवधिमा 45 जंगली हात्ती समेत मरेको प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको तथ्याङ्क। कालगति, करेन्ट लागेर र गोली प्रहारबाट झापामा मात्रै 25 हात्ती मरे। आउँदो असोज 3 देखि काठमाडौँ उपत्यकाका 28 रात्रिबस 6 नयाँ रूटमा पनि चल्ने। गोदावरीदेखि बुढा नीलकण्ठ, भक्तपुरको जगातीदेखि रत्नपार्क ठमेल, विमानस्थलदेखि नागडुङ्गा, किर्तिपुरदेखि न्यूरोड र चक्रपथमा दुईतर्फी फन्को लाग्ने रात्रिबस चलाइने। भाडा 80 रुपियाँसम्म लाग्ने। भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशुली मुगलिन करिडोरका 12 झोलिङ्गे पुलको मर्मत हुँदै ती पुल असोज 20 गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्य। र नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनका लागि ओडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेद्वार शुल्क निर्धारण। केन्द्रीय सभापति उम्मेद्वार बन्न 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 र केन्द्रीय सदस्य उम्मेद्वार बन्न 11,000 लाग्ने। ओडा सभापतिका लागि 1,000 रुपियाँ दस्तुर।
3: म्याग्दीको धौलागिरी गाउँपालिका साथ तारापानीमा इन्टरनेटको बजारीकरणले अन्यत्रका ग्राहक पनि आकर्षित भएका छन्। म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ। टिकटक र फेसबुकमा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन, कारोबार र आमदानी पनि उल्लेख्य वृद्धि भएको हो। रातो च्याउ, टिमुर, सिल्टिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाङ्गो, दाल, बदाम र भिरमह लगायत म्याग्दीका स्थानीय उत्पादनको बिक्री गर्ने म्याग्दीका उद्यमीका लागि सामाजिक सञ्जाल सहयोगी बनेको छ। म्याग्दीको थापा लोकल मार्टबाट वार्षिक 35-40 लाखसम्मको कारोबार हुने गरेको छ। नेपाल प्रिमियर लिग क्रिकेटमा अस्ट्रेलियाका डेभिड वार्नर पनि सहभागी हुने पक्का भएको छ। लिगको क्लब काठमाडौँ गोर्खाजले 3 संस्करणको प्रतियोगिताका लागि वार्नरलाई अनुबन्ध गरेको हो। वार्नरले आफू नेपाल आउन लागेको घोषणा गर्नुभएको छ। वार्नर आफ्नो मुलुकका लागि विश्व च्याम्पियन बनाउने प्रतियोगिताका खेलाडी पनि हुनुहुन्छ। उहाँले क्लबका लागि श्रीलङ्का र भारतका खेलाडी समेत सहभागी टिममा खेल्नुहुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवास नापी कार्यालयका सर्वेक्षक शिवकुमार शाहलाई 1,00,000 रुपियाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। जग्गा ट्रायल सम्बन्धी काम गरिदिने प्रयोजनका लागि शाहले सेवाग्राहीसँग 2,00,000 रुपियाँ मागिएको सूचना पाएपछि आयोगको बर्दिवास कार्यालयले निगरानी गरेको थियो। आयोगका अनुसार सेवाग्राही र शाहबीच पहिलो किस्ता बापत 1,00,000 रुपियाँ बुझाउने सहमति भएको थियो। सोही रकम लिँदै गरेको अवस्थामा कार्यालय अगाडिको खाजाघरबाट नियन्त्रणमा लिइएको अख्तियारको बर्दिवास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभएको छ। पोखरेलका अनुसार शाहलाई नियन्त्रणमा लिएर स्थलगत मुसुल्का तयार पारिएको छ। माथिल्लो त्रिशुली 3A र 3B जलविद्युत आयोजनामा श्रमिकको खोजी जारी राखिएको छ। चिलिमी सुरुङमा पनि 6 श्रमिक जीवितै भेटिने अपेक्षाका साथ खोजी जारी रहेको छ। संयुक्त सुरक्षा फौजले 3A को सम्भावित स्थानमा खोजी कार्य अन्तिम चरणमा पुर्याएको छ भने 3B मा निर्माणाधीन विद्युत उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन गरिएको छ। 3B आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिएको जानकारी अनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत 44 कर्मचारी सम्पर्कविहीन भएका छन्।
4: दुईवटा कन्ट्राक्टरको जोड चारजना चाइनिज चाहिँ तब 140 यही पावरसै काम गर्ने।
3: अब कर्मचारी तथा कामदार हुन सक्ने सम्भावित स्थानमध्ये विद्युत उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ। निर्माणाधीन भवनको अग्रभागका 5 पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर बगरमा परिणत भएको छ। 3A को सुरुङ क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरिएकामा क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेको छ। मुस्ताङको करपचोङमा करपचोङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। करपचोङ गाउँपालिका 4 जुमसम्म भएको सम्मेलनमा वन तथा वातावरण मन्त्री गीता चौधरीले स्थानीय तहदेखि जलवायु चुनौती सम्बोधन गर्नका लागि संघीय सरकार तयार रहेको उल्लेख गर्नुभएको छ। सम्मेलन आज सम्पन्न हुनेछ। युक्रेन युद्ध विस्तार भएको देखिएको लिथुआनियाका रक्षा मन्त्रीले बताएका छन्। नेटो लडाकु जेटले लिथुआनियाको आकाशमा एउटा ड्रोन खसालेका बेला मन्त्री रोबर्टास काउनासको भनाइ आएको छ। मन्त्री काउनासले खसालीको ड्रोन रुसबाट आएको भन्दै मस्कोलाई वार्ताका लागि बाध्य नपारेसम्म यस्ता घटना दोहोरिने बताउनु भएको छ।
5: Karas vyksta penktus metus Ukrainoje.
6: The war in Ukraine has been going on for 5 years. And although it seems to be 1,000 kilometers away, well, it seems very far away, the war is sadly spreading. Russia does not want peace. It refuses to sit down at the negotiating table.
3: चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई आग्रह गरेको छ। वाशिङटनले अन्तरिक्षमा हतियार तैनात गरेको पुष्टि भएपछि चीनको आग्रह आएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका कदममा असहमति व्यक्त गरेका छन्।
7: China has always been committed to the peaceful use of outer space and safeguarding security in outer space. We urge the US to stop its military build-up and war preparations in outer space and take concrete actions to safeguard global strategic stability.
3: अमेरिकी एयरफोर्सले आफ्ना सैनिकको प्रतिरक्षाका लागि हतियार राखेको बताए पनि यसको प्रकारबारे विस्तृतमा बताएको छैन। बेलायतको जोइन्ट फोर्सेस कमान्डका अवकाशप्राप्त जनरल सर क्रिस टेफरेलले अमेरिकाले राखेका हतियारले विरोधीका उपग्रह ध्वस्त बनाउने नभएर सेवा अवरुद्ध गर्ने खालका हुन सक्ने बताउनु भएको छ। एनभिडिया कम्पनीका प्रमुख कार्यकारी जेनसेन हुवाङले कृत्रिम बुद्धिमत्ता एआईका लागि कानुन नचाहिने बताउनु भएको छ। कम्पनीहरूले असुरक्षित लाग्ने उत्पादन नगरेर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने भएकाले कानुन नै नचाहिने उहाँको भनाइ छ। अर्को कम्पनी एन्थ्रोपिकका प्रमुखले भने एआई उद्योगका लागि आधारभूत नियम बनाउनु पर्ने बताउनु भएको छ। एबिस सिनेटर बर्नी स्यान्डर्सले अमेरिकाले एआई नियमनका लागि चीनसँग मिलेर काम गर्नुपर्ने सल्लाह दिनुभएको छ। खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुनेछ। दिउँसो 1 बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आजै विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछ। पर्यटन मन्त्री खड्गराज पौडेल गणेशले भारतीय पर्यटकको वृद्धिसँगै उत्पन्न केही समस्या समाधानका लागि कानूनमै व्यवस्था गर्ने बताउनु भएको छ। संसदीय समिति छलफलमा डाकिएका मन्त्री पौडेलले भारतीय रूपियाँ सटही र सोही मुलुकका गाडीलाई 30 दिनभन्दा बढी अनुमति नदिँदा उत्पन्न समस्या बुझेको उल्लेख गर्नुभएको हो।
4: भारतीय पर्यटकहरूले ठुलो मात्रामा त्यताको क्यास बोकेर आउनुभयो, हाम्रो व्यवसाय साथीहरूले लिइदिनु भयो। लिइदिएपछि त्यो पछि अब त्यसको सटही हुन नसक्ने समस्या एकदमै जटिल भएर गएपछि समान जीवसँग कम्तीमा सटाई गर्ने अवसर दिनु पऱ्यो, न त इलिगल जस्तो भयो। यो केही न केही उपायहरू लगाएर हामीले त्यसलाई सल्ट्याउने प्रयास, अस्थायी रूपमा सल्ट्याउने प्रयासहरू गरेको र यसलाई स्थायी रूपमा पनि केही न केही गर्नैपर्छ जस्तो चाहिँ मलाई लाग्छ। भारतीय गाडी 30 दिनभन्दा नेपाल छिर्नु पाउँदैन। ड्राइभरहरूले ग्राहक खोज्ने होइन, त्यहाँ एउटा प्रकारको ट्राभल एजेन्टको काम गरिरहन्छ। एउटा ड्राइभरको यहाँ बाटो घाटो सबै बारेमा जानकारी हुन्छ, कहाँ चिया पाइन्छ, कहाँ खाजा पाइन्छ, कहाँनेरि चाहिँ वासरुमहरू छन्, कहाँ होटल राम्रा छन्, सबै जानकारी भएको एउटा ड्राइभर हुन्छ जसले भारतीय पर्यटकलाई नियमित रूपमा नेपाल ल्याउने फेरि उता लैजाने गरिरहेको हुन्छ। तर हामीले चाहिँ बिचमा के गरेको भन्दा 30 दिनभन्दा अनुमति दिएनौँ एउटा ड्राइभरलाई, एउटा गाडीलाई। ड्राइभरको 10 गाडी त हुँदैन, नजु एउटा गाडी लिएर आइरहेको हुन्छ।